もたいなはいなたたバサさてからえてばらなでふたばえあんたらラダコシホタイタレ

0: थापामा रोज रोज खुवाउनु परेछ कर्म अनुसार थालमा कतै पातमा।
1: धरती भई मार्गमा म हिँड्थे एक दिन हरिद्वारमा, एक विधुवा बसेर पीडामा रुन्थिने बिचारी उहाँ, कै सामुमा गएर मैले सोधे भयो के भनी, दुःख पुकार मलाई तिमीले भन्दिन भाइ
2: खाऊ भन झन्टा नगयो ठुलो लडाई भयो, दुबैयुक्त हुँदै शुक्र बितामा कोही नदीमा पर्यो, कोही ब्राह्मण कोही सर्प पर्दा जुवा देखा नाम के।

0: भैयाले पैसाली कन त्रिदका सङ्गतिले जोस भारी गरे भाग्य हो हुन तापूर्व जनामको जोस दिनु बेर छैछ रे यस्तो हार त भो आज मेरो भगवान के नगर्नु गरे
1: माझीका घरमाई बलिकन रहेन ती माछे गन्दा पनि घुम्दै एक दिन दाई पर सरी आइपुगे अनि तारी देऊ मलाई बारी अहिले जान्छु भने थे जसाई माझी अलमलामाई थियो र उसाले छोरी पठायो तसाई
0: पहाड पर्वत फेर तराईहरू सब नेपाली बेची

0: कम्मा सन्त भयो पुरा सोरिसे भन्ने भएन तै पनि इहे नाथके यो अहिले कुकर्म गर्दा मलाई हुन जान्छ शर्म लागेको छु म हजुरलाई पशु शरीर पनि यो गनाए
1: एकै गुन्छ पुरुषमा तर पनि हुन्छ कि पागल आफै गुण भएकामा नारीहरूले रोपुन हरेके गरी।

0: एउटा कुर्सी लिएर अफसाइ गर्दै थिए। शत्रुबाबु नारायण कदमका रुखका ऊ माथि चढेर
1: भौसी
0: बनाउनु।

प्राण हरि लग्यौ छैन तनैमा ज्ञान ध्यान सबै छुट्यो ऋषिर मुनिको छक्कै परे चोर सुनि वंशी ढुलीको

0: अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भनिया। हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गज बगरा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिर नजरती संसार सब देखने हे राधाग्रह का पिताजी एम का हे अंधकार का हरी हे छायापति हे शनिश्वर पिता कोचन हजुर कई सरी हे श्री सूर्य जगत भारी घुमी घुमी सबको विचार गर दिने सारा रोगहरू नस गराई दिनुहोस् मेरा ऊपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी यिनका दुख विनाश गरी सुख दिनन् यी देव कमर कसी गुप्ती नाम धरी सकिन गरमा पस्ने बखतमा पनि कस्ता रिस त कष्ट बोगरी यहाँ उत्रिन आउँला भनी चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो सम्झी झट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो दुखित भई जगदुम्बीको चरणमा धन गर्दछन् जो यहाँ पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी झिक्छन् स्वर तले त भक्त दुःखमा पर्दा उतर छिन्धरी प्रभा प्रियसित जानी जगत जननीको चरणमा मनैले श्री राखी गुरुपति परिन् झर शरणमा स्तुति गरे नि मन भाइ अति गर स्वर गरी त मन गरे चिन् सासै विधिसित नयन भर जलधरी हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भाइ त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाइ चारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता ति असल बाला छ करमा अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा प्रभाल सिमिका झैँ गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु कुण्डल कान बिखे खजित छ सुनका हिराहरू लाल जडी शोभा गर्नुहुने जगत जननीको मक्तु दया यो गरी
1: हसो फ्याबुल्ला टसिदेले नमस्कार। यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबमेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, ची ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप खिलेन छिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे छिठो लासो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: लास्टो फ्याफुल्ला टहिलेले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
3: सम्पर्कका लागि फोन नम्बर 9854549773, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
5: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन, के एक्ले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालुखोलामा सरेको छ नि।
10: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844640908 9844640908
10: दुर्गा एन्ड राजेश दाना तला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
10: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165 गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भुच्छे नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं आफू पनि बचौं अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
11: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
12: पाँडे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
11: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टील का भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन

0: पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धानुकोमा लैजाऊ भन्या।
7: अब के गर्छ धानीको मानी? धानीकोमा होइन अब।

0: Oh, tatay, kaya mong tanin.
1: Kaya, kaya, unay na. Mapatiya, suna tayo.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: मेरोदेश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौ सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश कार्यक्रमका झलक मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता बिहानको व्यायाम चियापान खोर अनि गोठ खेतबारी समाचार श्रवण पठन पूजापाठ यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन हामी सँगै रमाउन ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान कर्णै समान दानमा तगत श्री बलराम कै जति हो सबात कै काममा राजा धर्म कुमार कै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुर कै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बत्री प्रसाद सापकोट। आज विक्रम सम्बत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 17 तारिक श्रावण 1 गते शुक्रबार तृतीय तिथि आजबाट सूर्य नारायण कर्कट राशिमा प्रवेश गर्नुभयो। आजबाट उता दक्षिणायन पनि सर्यो अनि आज भरे सम्पूर्ण मानिसहरू वस्तुहरू सबैमा पोछपाछ पारेर हरेक गरेर लुतो फाल्नुपर्छ। अनि यो कर्कट संक्रान्तिमा बेलुका लुतो फाल्ने चलन छ, त्यसो गर्नुपर्छ। तृतीय तिथि दक्षिणायण वर्षा ऋतु रौद्र नाम सम्मत सर मघा नक्षत्र काणाजोग सिंह राशिका पूर्वमा रात चन्द्रमा छन्। सायद गर्दा झगडा हुने आजको जोगिनी आग्नायमा छन्। सायद गर्दा पछाडि र पाया जोगिनी पार्ने आजका दिन 34 घडी 8 पलका छन्। उदय 5:20 अस्तय 18:59 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ। मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला। बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ। खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाई लेखाईको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषितर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।

0: बाद झोले झोलो पास्याउँदै बुद्धिस्ट पात्र अनुसार लो वर्ग रोगका साथ म उपस्थित भइसकेको छु। निरा झोलामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 साउन 1 गते शुक्रबार जुलाई 17 तारिक र बुद्धिस्ट पात्र अनुसार आज दावा डुबा सुम 3 गते बदल्नेमा र बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस्तो छ। आज नयाँ बच्चा जन्मे र न्वारन गर्नु नहुने दिन छ। न्वारन गरी नाम राख्नु हुँदैन। छ्योर गरी किसान दिन राम्रो छ। आजको ठेजर सा अनि छिउ छ राम्रो छ। आजको जोगिनी अग्नय परेको छ। आज तारा देवीको पूजा गर्नुपर्ने छ। आज साउने संक्रान्ति मान्ने नेपालीहरूले त्यस्तो चलन पनि गरेको छ। लो वर्ग
0: जुगाल मुसाबरुको मित्र राज राम्रो देखिएको छ। सहयोग र राम्रै हुनेछ। लाङ्लो गाई गुरुको मित्र राज राम्रो देखिएको छ। कुनै पनि बित्न बाधा छैन। टाक्लो बा गुरुको मित्र राज सिधा देखिएको छ। घर घरी सीमा ठाका डुक आउन सक्छ। चोट पटक ल्याउन सक्छ। होसियार गर्नुहोस्, राम्रो हुनेछ। हेलो बिरालो पर्वको मित्र राज सिसा देखिएको छ। घर घरी सीमा ठाका टुक आउन सक्छ। चोट पटक ल्याउन सक्छ। होसियार गर्नुहोस्, राम्रो हुनेछ। ढुक लो गरुल वर्गको मित्र लाज राम्रो देखिएको छ। सबै कुरा राम्रै हुनेछ। धुलो नाग गुरुको मित्र लाज सोक्षा देखिएको छ। धर्मको तिथि धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ।
1: तालो घोडा वर्गको मित्रलाई आज धर्मको तिथि धर्ममा मन जाने धर्मले रुचाउने धर्म गरी पुण्य कमाउनुहोस्, आयु बढाउनुहोस्। कुनै पनि त्यस्तो अप्ठ्यारो बाधाहरू छैन। लुक्लो भेड वर्गको मित्र आज लासा भगवले टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू फैलिएर जानेछ। तेलो बाँदर वर्गको मित्र आज लासा यहाँले पनि एकदम तपाईँको राम्रो र इष्टदेवले पनि सहयोग गरेको छ। झ्यालो चरा वर्गको मित्रलाई आज लासा भगवले तपाईँले पनि एकदम अत्यन्तै राम्रो हुने तपाईँको जोगले बताएको छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो यहाँले गरेको गर्न खोजेको काम अत्यन्त सफल भएर जाने तपाईँको जोगले बताएको छ। फक्लो भदल वर्गको मित्रलाई आज राम्रो यहाँले पनि कुनै किसिमको अप्ठ्यारो विघ्न बाधाहरू भोग्न नपर्ने तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार। सेवा शुभ दिन।
2: श्रोताबिन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो। लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोक भजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

나노 다이노 잔주 반신의 자리가 나노 다이노 나노 다이노의 기사 나노 다이노 잔주 반신의 자리가 나노 다이노

0: दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईँले सुन्नुभयो। उमेरले 80 कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनी भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनी भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैनुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।
1: दुनियामै पालेउ

0: 좋아요.
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिल्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू विस्तारै विस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख, हाँसो, बिछोड, मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदामा छौं। नमस्कार।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन।

0: नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 64 6 0 र 98 5 10 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। शहरदेखि ग्रामीण भेगसम्मै क्यान्सर लगायतका नसर्ने रोगको प्रकोप बढ्दै संविधान संशोधन बहस पत्रकारे दलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझायो। र दोलखामा हालसम्म करिब 50% मात्रै धान रोपाई सम्पन्न, वर्षा नभएका कारण धान रोप्न नसकिएको कृषकहरूको गुनासो।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: अब समाचार विस्तारमा। मौसम अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने कर्कट संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तर नारायण र साउन 1 गतेदेखि शुरू हुने दक्षिण नारायणलाई वैदिक सनातन परम्परा मा विशेष महत्वको साथ हेरिन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न भएका हुने भएकाले असार महिनाभर कृषिमा व्यस्त हुनुहुन्छ। त्यसक्रममा हिलो मैलोको कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा पनि रहेको छ। संविधान संशोधन बहस पत्र कार्यदलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित सो कार्यदलले बिहिबार प्रतिवेदन प्रधानमन्त्रीको सचिवालयमा बुझाएको हो। 2081 चैत 13 गठित गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 4 मा देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागीमूलक, पारदर्शी तथा तथ्यमा आधारित बनाउने उल्लेख गरेको थियो। 2082 चैत 16 गतेको मन्त्री परिषद को बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात बिहिबार आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको छ। कार्यदलले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतृत्व, संविधानविद, कानूनी, पूर्व न्यायाधीश, पूर्व न्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधि सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको थियो। त्यसै गरी संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्था लगायतका 150 भन्दा बढी संघ संस्थासँग लिखित सुझाव माग गरेको थियो। आम नागरिकको सुझावको लागि वेबसाइटमा सूचना प्रकाशन गरिएकोमा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट इमेल र वाट्सएप मार्फत कुल 44,613 वटा डिजिटल सुझाव प्राप्त भएको थियो भने टेलिभिजन र अन्य विद्युतीय माध्यमबाट पनि सुझाव संकलन गरिएको थियो। नेपालको संविधान निर्माणका ऐतिहासिक दस्तावेज संविधान सभाका समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजिरहरूको अध्ययन गरी प्राप्त सुझावलाई विभिन्न 20 वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारांश कार्यकारी सारांश सहित प्रतिवेदन तयार पारिएको बताइएको छ। शहरमा मात्र होइन ग्रामीण भेगमा पनि क्यान्सर लगायतका नसर्ने रोगको प्रकोप बढ्दैछ। उदयपुरको लिमसुङबुङ गाउँपालिकामा केही वर्ष अघिसम्म क्यान्सर लगायतका नसर्ने रोगका बिरामी थिएनन्, तर पछिल्लो तथ्याङ्कले क्यान्सर लगायत नसर्ने रोगको प्रकोप गाउँमा बढ़दै गएको देखाएको छ। गाउँपालिकाका पाँचवटा वडामा गरिएको सर्वे स्वास्थ्य परीक्षणले नसर्ने रोगको जोखिम ग्रामीण क्षेत्रमा बढ़दै गएको देखाएको हो। यस गाउँमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वास सम्बन्धी दीर्घ रोगको बिरामी भेटिएका छन्। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कर्णशेर राईका अनुसार गत वर्ष मात्र गाउँपालिकामा 14 जना क्यान्सरका बिरामी पुष्टि हुनु भएको छ। गाउँपालिकाले उहाँहरूलाई उपचारमा सहुलियतका लागि सिफारिश गरेको छ। तीमध्ये 5 जना महिला, 8 जना पुरूष रहनु भएको छ। क्यान्सरका बिरामीको उमेर 45 देखि 75 वर्ष समूहको रहेको पाइएको छ। शाखा प्रमुख राईले दिनुभएको जानकारी अनुसार 2079 देखि 81 सम्म क्यान्सरका कारण 7 जनाको मृत्यु समेत भइसकेको छ। क्यान्सर भएका बिरामी मध्ये 8 जनाको पेटको क्यान्सर, 3 जनाको मुखको क्यान्सर, 2 जनामा मलद्वारको क्यान्सर भएको पाइएको छ। सन् 2019 नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन अनुसार नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा बढ़ी देखिएको छ। महिलामा शहरी क्षेत्रमा स्तन क्यान्सर र ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर बढ़ी देखिएको छ। परिषदले सार्वजनिक गरेको जनसंख्यामा आधारित क्यान्सरको प्रतिवेदन अनुसार अध्ययन गरिएका सबै क्षेत्रमा फोक्सोको क्यान्सर सबैभन्दा बढ़ी देखिएको हो। सरकारले राष्ट्र सेवा कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगी चापलाई सम्बोधन गर्न तलबमा उल्लेख्य वृद्धि गरेको छ। जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै कार्यान्वयनमा गएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 बजेट भाषण गर्दा कर्मचारीको संयुक्त तलब स्केलमा 10% वृद्धि गरिएको जानकारी दिनु भएको थियो। पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब नबढ़ेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ। दोलखामा असार मसान्तसम्म 50% धान रोपाई सकिएको छ। जिल्लामा धान खेती हुँदै आएको 2900 हेक्टर भूभाग मध्ये करिब 50% भूभागमा मात्रै धान रोपाई सकिएको कृषि विकास कार्यालय रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि प्रसार अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो। जिल्लामा यस वर्ष पर्याप्त वर्षा नभएका कारण असार अन्तिमसम्म करिब 50% मात्रै खेतमा रोपाई सकिएको हो। जिल्लामा गत वर्षहरूमा 70-80% रोपाई सकिने गरेको पनि कार्यालयले जनाएको छ। यसै सन्दर्भमा हामीले दुलखाका केही कृषकहरूलाई पर्याप्त वर्षा नहुँदा रोपाई गर्न कतिको समस्या भयो भनेर सोधेका छौं।
5: दुर्बिनबाट समस्या त हो त, अब पानी छैन, अहिलेसम्म परिरहेको छैन, डोडो नै छ, अब रोप मरिरहेको छ, खेत चाहिँ अब बल्ल बल्ल दुःख सुख रोपिसक्यो।
6: मेरो सरस्वती चम्लागाई धेरै समस्या भयो, त्यही पनि रोपेको पनि मरिसक्यो, रोप्न चाहिँ रोपिसक्यो, मरिसक्यो, फेरि त्यो पानी नभएर, पानी परेन गाह्रो भयो, पानी परेन मर्यो, वर्षभरि खाने पाएँ, यसरी सुख लागि त अब दुःख पाइन्छ नि।
7: मेरो भुवा सिंह भन्थ्यो साह्रै समस्या, हामीले त मार्गै परे हेर्नु के अरे त्यसै छ, पानीले गर्दा बाँधे छेर त हामीले त बरु काल पर 7-8 गते मिच्ने पोर असारको, अब अहिले त आज मौसम त त्यस्तै हो भने साउनको अन्त्यमै लाग्ला, फलिन नफलिन त्यसरी घुसार्नु चाहिँ पर्छ, अब बाँझे राख्न मिलेन, अब किसानलाई त हामीले त अब ठगिहाल्नु, सितै अब जति वर्ष भयो त्यति हो, अब यत्रो मुठीभरिको त्यो मूलमा पानीले त्यत्रो साह्रो, अब 82 के भेट
8: मसली कुमारी कुसले दुःख पायो नि, अब पानीले गर्दाखेरि झगडा हुन्छ, 25 गतेसम्म पानी नै परेन होइन, अनि 25 गतेदेखि अलिअलि छिटो पानी पर्यो, अहिले धान बाँकी रहेछ, एउटा जे होस् रोप्न सक्यो, दुःख गरेर रोप्यो।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
10: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त, माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
11: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
12: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
11: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
12: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको गौरी शंकर गाउँपालिकाले भाका नागेका ऋणी सदस्यहरूलाई ऋणचुक्त गर्न अनुरोध गरेको छ। गाउँपालिकामा संचालित सबै सहकारी संस्थाबाट ऋण लिएका केही ऋणी सदस्यले विभिन्न बहानाबाजी गर्ने, हालटाल गर्ने, संस्थाको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवारी अभिव्यक्तिको पछि लागेर समयमा नै ऋणको समब्याज नबुझाई सहकारी संस्थालाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेको भन्दै पालिकाले तोकेको समयमा ऋण चुक्ता गर्न अनुरोध गरेको हो। समयमा नै ऋणको सामा ब्याज भुक्तानी नगर्दा सहकारी संस्थाहरूमा तरलताको अभावमै बचतकर्ताको बचत फिर्ता गर्न नसकिने जटिल अवस्था सिर्जना हुने र ऋणी स्वयं कालो सूचीमा पर्ने हुँदा आफूले लगेको ऋणको सामा तथा ब्याज समयमा नै भुक्तानी गरी एक असल इमान्दार र कर्मनिष्ठ सदस्यको भूमिका निर्वाह गर्न पालिकाले अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेजेश उग्रकोटीले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ। दोलखाको पिगु गाउँपालिकामा गत आर्थिक वर्ष 61% रकम खर्च भएको छ। जिल्लाको बेगु गाउँपालिकामा गत आर्थिक वर्ष 2082-83 चालो तर्फ 76.74% र पुँजीगत तर्फ 59.28% गरी 61.05% प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार पालिकामा गत आर्थिक वर्षको लागि पुँजीगततर्फ 31,07,55,373.97 रूपियाँ र चालुतर्फ 39,32,92,952.30 रूपियाँ गरी 70,59,69,325 रूपियाँ विनियोजन गरिएको थियो। उक्त रकम मध्ये 48,42,53,434 रूपियाँ अर्थात 61.05% रकम खर्च भएको हो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित रामेछाप बजार नजिकै रहेको पशुपतिनाथको जीर्णोद्धार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख र वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1 करोड़ लागतमा मन्दिर निर्माण गरिएको हो। मन्दिर निर्माण गर्न सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो। कफिकल गाउँपालिका वडा नम्बर 2 लाई पूर्ण बाल मैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। वडालाई बाल मैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो। बाल अधिकार संरक्षण, बाल मैत्री सेवा प्रवाह तथा बाल मैत्री वातावरण निर्माणको लागि आवश्यक सबै सूचक पूरा गरेपछि वडालाई औपचारिक रूपमै पूर्ण बाल मैत्री वडा घोषणा गरिएको हो। गैराती सिन्धु पाल्चोक र कास्की नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धु पाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटामा 16 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 55 मिलिमिटर वर्षा भएको हो। अब आजको मौसम सम्बन्धी जानकारी।

0: देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसूनको न्यूनचापी रेखा पश्चिम सरदर स्थानभन्दा केही माथि तथा पूर्व सरदर स्थानभन्दा आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली भइरहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने पहाड़ी भूभागका थोरै स्थान तथा बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। शहरदेखि ग्रामीण ब्याङ्कसम्म क्यान्सर लगायतका नसर्ने रोगको प्रकोप बढ्दै संविधान संशोधन बहस पत्रकार दलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझायो। र दोलखामा हालसम्म करिब 50% मात्र धान रोपाइ सम्पन्न, वर्षा नभएका कारण धान रोप्न नसकिएको कृषकको गुनासो। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: फ्याबुल्ला टसिदेले नमस्कार।

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै।
1: ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
2: अब के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि?
2: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844942992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
6: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
7: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
7: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: Media
1: Extreme Energy Drink.
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका तुलका र तुलका आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार र दुलखा आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाकै गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले आज साउने संक्रान्ति पर्व 21 अरब 24 अरबको बजेट आजदेखि कार्यान्वयनमा, चालू खर्चमै झण्डै 60% विनियोजन, कर्मचारीको तलब न्यूनतम 40,000 देखि 1,00,000 रूपियाँ भन्दा माथि, संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन, 27,00,000 लाइसेन्स छापिए, आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना, मिटर ब्याज पीड़ितको मार्च पास, गृहमन्त्री सीमा रामै गएर सहमति, सिंहदरबारमा सम्झौता हुँदै, राति सिन्धुपाल्चोक र कास्की नवलपरासीमा ठूलो वर्ष, विस्तार हुँदै क्यान्सरको जोखिम लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। आज साउने संक्रान्ति पर्व, सौरभ अनुसार प्रत्येक वर्ष साउने गते मनाइने साउने कर्कट संक्रान्ति पर्व आज देशभरि स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्ति पर्वको रूपमा मनाइने प्राचीन परम्परा रहेको छ। साउनदेखि सूर्य दक्षिण नारायण दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिण नारायण शुरू हुन्छ। माघे गते शुरू हुने उत्तर नारायण र साउने गतेबाट शुरू हुने दक्षिण नारायणलाई वैदिक सनातन परम्परामा विशेष महत्वको साथ लिइन्छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभरि कृषि कर्ममा व्यस्त हुनुहुन्छ। त्यस क्रममा हिलो मैलोको कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा पनि रहेको छ। परम्परा अनुसार काग बलायो कुकुर डाइनो लोतेझार पानी अमला कागती अम्बा नास्पति लगायतका औषधि युक्त गुण भएका वनस्पति राखेर कण्डकार नामक गरेर राक्षसको पूजा गरेर अगुल्टो फाल्ने प्रचलन पनि रहेको छ। यो खबर आज सबै जस्तो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मिटर ब्याजी पीड़ितको मार्च पास, गृहमन्त्रीले सीमारामै गएर सहमति, सिंहदरबारमा सम्झौता हुँदै, वर्षौंदेखि मिटर ब्याजको मारमार परेको आन्दोलनपछि सरकार पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको छ। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याजी पीड़ित सहमति जुटेको हो। सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याजी पीड़ितका प्रतिनिधिले बिहिबार संसद सिंहदरबारमा सरकारी पार्टी टोलीसँग छलफल गरेका छन्। हालसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जाल साझीपूर्ण तमसुक दृष्टिबन्धक बाध्यकारी चेक जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखितलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुन्छ। त्यसलाई कानूनी आधार दिन सरकारले मिटर ब्याजी अपराध नियन्त्रण सम्बन्धी विशेष ऐन ल्याउने सहमति गरेको छ। 3 महिनाभित्र तयार गरिने भनिएको उक्त ऐनमा मिटर ब्याज जन्ने कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हड पिएको जग्गा फिर्ता, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहूले ऋण दिने प्रणालीलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिएको सहमतिको मस्यौदामा उल्लेख गरिएको छ। यो खबर आज कान्तिपुरले लेखेको छ। विस्तार हुँदै क्यान्सरको जोखिम, शहरमा मात्र होइन ग्रामीण भेगमा पनि क्यान्सर लगायतका नसर्ने रोगको प्रकोप बढ़दै गएको छ। उदयपुरको लिमचुङबुङ गाउँपालिकामा केही वर्ष अघिसम्म क्यान्सर लगायतका नसर्ने रोगका बिरामी थिएनन्, तर पछिल्लो तथ्याङ्कले क्यान्सर लगायतका नसर्ने रोगको प्रकोप गाउँमा पनि बढ़दै गएको देखाएको छ। गाउँपालिकाका 5 वडामा गरिएको स्वास्थ्य परीक्षणले नसर्ने रोगको जोखिम बढ़ाएको देखिएको हो। गाउँमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्न सम्बन्धी दीर्घ रोगका बिरामी भेटिएका छन्। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कर्ण शेर राईका अनुसार गत वर्ष मात्र गाउँपालिकामा 14 क्यान्सरका बिरामी पुष्टि भएको छ। सन् 1900
स्वास्थ्य अनुसन्धान परिषदले गरेको अध्ययन अनुसार नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा बढ़ी देखिएको छ। महिलामा शहरी क्षेत्रमा स्तन क्यान्सर र ग्रामीण क्षेत्रमा पाठेघरको मुखको क्यान्सर बढ़ी देखिएको हो। परिषदले सार्वजनिक गरेको जनसंख्यामा आधारित क्यान्सरको प्रतिवेदन अनुसार अध्ययन गरिएको सबै क्षेत्रमा फोक्सोको क्यान्सर सबैभन्दा बढ़ी देखिएको थियो। यो खबर आज गोर्खा पत्रले लेखेको छ। संविधान संशोधन बहसपत्र कार्यदलले बुझायो प्रतिवेदन। संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित सो कार्यदलले बिहिबार प्रतिवेदन प्रधानमन्त्रीको सचिवालयमा बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुँदा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक पारदर्शी तथा तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। 2082 चैत 16 गतेको मन्त्री परिषदको बैठकले उक्त कार्यदलको गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात बिहिबार आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। यो खबर आज गोर्खा पत्रले लेखेको छ। सरकारले राष्ट्र सेवक कर्मचारीको मनोबल उच्च बनाउन महँगीको चापलाई सम्बोधन गर्न तलबमा उल्लेखीय रूपमा वृद्धि गरेको छ। जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै लागू हुनेछ। नयाँ व्यवस्था अनुसारबाट कर्मचारीले हाल खाइपाई आएको पारिश्रमिकको कुल 21% वृद्धि भएको छ। यस तलब वृद्धिसँगै निजामती जंगी र शिक्षकहरूको ग्रेड सहितको न्यूनतम तलब 40,000 देखि अधिकतम 1,00,000 रूपियाँ भन्दा माथि कायम भएको छ। अर्थात तल्लो तहका कर्मचारीको न्यूनतम 40,000 उच्च ओहदामा रहेकाहरूको 1,00,000 भन्दा बढ़ी हुनेछ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। 21 अरब 24 अरबको बजेट आजदेखि कार्यान्वयनमा चालू खर्चमै झण्डै 60% बजेट विनियोजन। सरकारले आर्थिक वर्ष 2083-84 को लागि ल्याएको 21 अरब 24 अरब 34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको जनाएको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुक्रबारदेखि शुरू भएसँगै बजेट कार्यान्वयनमा गएको हो। सरकारले चालू आर्थिक वर्षको लागि कुल 21 अरब 24 अरब 34 करोड़ बजेट बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुँदै बजेटको आकार सार्वजनिक गर्नु भएको थियो। कुल बजेट मध्ये चालुतर्फ 12,60,58 करोड़ अर्थात 59.5% विनियोजन गरिएको छ। यस्तै पूँजीगत खर्चतर्फ 31 अरब 10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थापन तर्फ 4,22,24 करोड़ रूपियाँ अर्थात 19.9% विनियोजन गरिएको छ। यो खबर आज रातो पार्टीले लेखेको छ। 27 लाख लाइसेन्स छापिए। सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौं नकुर्नुपर्ने भएको हो। सरकारले शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएको थियो। वर्षौंदेखि बाँकी रहेका काम 3 महिनामा छपाई सम्पन्न भएको र बाँकी 2 लाख लाइसेन्सको समय अवधि 1 वर्षभन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। राती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो वर्षा। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला, काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकाले नदी आसपास र डुबन भइरहने ठाउँमा बासिन्दालाई बिहानसम्म सतर्कता रहन बाढ़ी पूर्व अनुमान महाशाखाले आग्रह गरेको छ। काठमाण्डुको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा लुम्बिनी प्रदेशका पहाड़का 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्।
अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको गौरीशंकर गाउँपालिकाले भाका नागेका ऋणी सदस्यलाई ऋण चुक्त गर्न अनुरोध गरेको छ। गाउँपालिकामा सञ्चालित सबै सहकारी संस्थाबाट ऋण लिएका केही ऋणी सदस्यले विभिन्न बाहनाबाजी गर्ने, हालटल गर्ने, संस्थाको ऋण दिन नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवारी अभिव्यक्तिको पछि लागेर समयमै नै ऋणको सामा ब्याज नबुझाइ सहकारी संस्थालाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेको भन्दै पालिकाले तोकेको समयमा नै ऋण चुक्त गर्न अनुरोध गरेको हो। दोलखाको बिगु गाउँपालिकामा चालू आर्थिक वर्ष 61% रकम खर्च भएको छ। जिल्लाको बिगु गाउँपालिकामा चालू आर्थिक वर्ष 2082-83 चालूतर्फ 76.74% र पुँजीतर्फ 59.28% खर्च भएको हो। पालिकामा विनियोजन गरिएको 70,59,39,325 रूपियाँ मध्ये 48,42,53,434 रूपियाँ 61 पैसा अर्थात 61.05% रकम खर्च भएको हो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित रामेछाप बजार नजिकै रहेको पशुपतिनाथको जीर्णोद्धार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख, वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1 करोड़ लागतमा निर्माण भएको मन्दिरको उद्घाटन गरिएको हो। हवस्त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
5: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
5: हो नि रामा, चरीघ्याङमा रहेको मा पलान्चुक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
5: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
8: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
5: यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
8: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98446-48-62 98446-48-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
5: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
10: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
11: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः तस्मै श्री गुरुवे नमः। परम पिता परमात्मा ज्ञानदाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक धन्यवाद गर्दै आज पनि यो सैलिंग एफएम में फेरि पनि उहाँहरुकै संत महात्मा को आज्ञा अनि श्री गुरु महाराज को कृपा उहाँकै कारणले नै आज म यहाँ फेरि पनि उपस्थित भएको छु। म कालिचो गाउँपालिका वार्ड नम्बर 9 निवासी म डम्बर प्रसाद शिवाकोटीको तर्फबाट हजुरहरु सबैलाई दशमली जोडेर नमस्कार जय श्री सिद्धान्त टक्र्याउँदै अगाडि के छ त भन्दा गुरु महाराजकै कृपाद्वारा नै म यो एफएममा आइपुग्न सकेको हो। होइन भने मलाई यो सैलिङ एफएम कहाँ छ भन्ने कुरा पनि थाहा थिएन र हुन त म यो चरीकोटमा 2 वर्षसम्म बसेको पनि हो तर मलाई यो एफएम कहाँ छ भनेर थाहा थिएन त उहाँकै कृपाद्वारा नै आज यहाँ आइपुगे र केही महिनादेखि भनौँ न 15-16 महिना बितेर गयो अनि उहाँकै कृपाले यो सत्सङ्ग कार्यक्रम यहाँबाट सुनाउने अवसर मिलेको छ। हुन त म के जान्दछु र तर पनि मैले उहाँको आज्ञालाई पालन गरेको मात्रै हो र भूलचुक हुन सक्छ। म एउटा विद्वान होइन, म पढेको मान्छे होइन, त्यसकारणले अब भित्रबाट जे जे गुरु महाराजले खटाउनुहुन्छ त्यही त्यही हजुरहरूको अगाडि राख्ने हो र भूलचुक भए क्षमा चाहन्छु। त यो मानव जीवन हजुर हामीलाई बहुत अमूल्य जीवन भगवानले प्रदान गर्नुभयो, यो हामीले बुझ्नु पर्नेछ। यदि हामीले आफ्नो जीवनलाई नबुझिकन यसै हाम्रो जीवन लयमा बितायौं भने हामीले के हुन्छ त भन्दा आफूले दुःख पाउनु त छुट्टै कुरा हो तर अपमान परमात्माको अपमान हुन्छ, किनभने उसले हाम्रो लागि दया गरेर यस्तो अमूल्य जीवन पठाइदिनु भयो। होइन, यति अमूल्य मानव जीवन, विवेकशील जीवन, शास्त्रलाई बुझ्न सक्ने, वेद पुराणलाई बुझ्न सक्ने, ज्ञानलाई प्राप्त गर्न सक्ने, ध्यान गरेर यो जीवनलाई कल्याण गर्न सक्ने यति सुन्दर जीवन बनाएर पठाइदिनु भयो। तर आज हामी के गरिरहेका छौँ भन्दाखेरि हामी के भयो भयो हाम्रो विवेकलाई के भयो भयो हामी यही घर जग्गा खेतीपाती बाख्रो भैँसी अनि छोरा छोरी नाति नातिना यही माया मोह जालभित्र डुबेर हामी त्यसैको भुवरीभित्र परेर हाम्रो जीवन बित्यो। होइन, मानव जीवन उम्किसकेपछि उम्किहाल्यो, पछि पछिताएर काम छैन। किन भन्दाखेरि भगवानले जब त्यो हाम्रो जीवन बित्छ अनि त्यो धर्मराजको अर्थात् यमराजको ढोकामा पुगिसकेपछि अनि उसले खाता पल्टाएर हेर्ने नै हो, उसले हामीलाई न दया नै गर्छ न उसले हामीलाई रिस नै गर्ने हो। हामीले जस्तो जस्तो कर्म गरेका छौँ त्यही अनुसारको बाटो देखाइदिन्छ। तिम्रो बाटो त यता रहेछ, यो मार्ग रहेछ, यो बाटो जाऊ, तिम्रो हिँड्ने बाटो यो हो भनेर जब देखाइदिन्छ त्यही बाटो हिँड्दै जाँदा हुन सक्छ त्यहाँ भिर पहिरो पनि हुन सक्छ, त्यहाँ काँडै काँडामाथि टेक्नु पर्ने नि हुन सक्छ, त्यहाँ कठोर अग्निको ज्वाला पनि हामीलाई प्राप्त हुन सक्ला, किनभने त्यो हामीले जीवनमा गरेको कर्मको फल। आज म आफै पैतालादेखि शिरसम्म विभिन्न किसिमका रोगहरूले सताएर पीडित छु, खप्न गाह्रो परिरहेको छ, किन भन्दा यो मैले जन्म जन्ममा गरेको कर्मको फल आज मैले भोगिरहेको छु र त्यस कारणले म परमात्मालाई तै पनि धन्यवाद दिन चाहन्छु। किन भन्दा यो जीवन छँदै भोग्न पाएँ नि त मैले, अनि यो जीवन छँदै त जति नै भोग्दा पनि के भयो त भन्दाखेरि साह्रै अति नै भएर शरीर चल्न नसक्ने अवस्था नै पुग्यो भने पनि त
सर छिमेकले हेर्न सक्नेछन्, होइन आफ्ना शाखा सन्तानले पनि हेर्नेछन्, होइन यो मानव जीवनमा त सहायता बहुत कुछ पाइन्छ। तर यो शरीर छोडेर गइसकेपछि के हुन्छ त भन्दाखेरि त्यतिखेर को हुन्छ र सहारा, किनकि त्यो पीड़ा त्यतिखेर भोग्नु नपरोस्। म गुरु महाराजीसँग यही प्रार्थना गर्छु, बिन्ती बिसाउँछु, त्यो पीड़ा त्यो बेलामा त्यो एक्लोपन हुँदाखेरि त्यतिखेर हाम्रो इष्ट मित्र पनि हुँदैन, शाखा सन्तान पनि हुँदैन। त्यसै कारणले त्यो त्यतिखेर न कसैको सहारा लिन पाइन्छ, न कसैलाई फोन गर्न पाइन्छ, न कोही आफन्त देख्न पाइन्छ। त्यतिखेरको लागि चाहिँ हामीले पछताएर काम छैन, किनकि यो जीवन चाहिँ कर्म गर्न भनेर बनेको थियो। कर्मैले गरी सुरराज इन्द्र बनिए, देवता बने कर्मले, सारा कर्म सम्हाल्न निमित्त कर्ता त्यही कर्मका धर्मले। आज त्यही कर्मको फलले गर्दाखेरि ध्रुव उत्तन्न पद राजाका छोरा ध्रुव, उहाँले कर्म गरेर ध्रुव तारो भनेर भनिन्छ, अटल भएर बस्नु भएको छ, होइन? त्यसै गरी आफ्नो कर्मको फल भक्तहरूको इतिहास सुनेकै हो। हजुर हामीले नसुने त होइन, प्रह्लादको इतिहास नसुने होइन र ध्रुवको इतिहास नसुनेको होइन, हरिचन्द्र राजाको इतिहास नसुनेको होइन। भक्तलाई कस्ता कस्ता कष्ट पर्दा रहेछन्, हरिचन्द्र राजा कुन अवस्थामा जीवन बिताउनु पर्यो, होइन, प्रह्लादलाई कसरी जीवन निर्वाह गर्नु पर्यो, होइन, यी सबै कठिनहरू त भक्तलाई नै आउँदा रहेछन्। त्यसकारणले यो के छ त भन्दाखेरि हामी जन्म जन्म पाप गरेका हुँदा रहेछौ, सोचेको पनि पापै हुँदो रहेछ, होइन? अर्कालाई नराम्रो चितायो मात्रै मुखबाट बाहिर शब्द ननिक्लिएर के गर्ने? मनले सोचेको हुन्छ, मनले आक्रमण गरेको हुन्छ, त्यो सबै चित्रगुप्तले लेखेर हामीले भोग्नु पर्दो रहेछ। त्यसकारणले कयौं जन्मसम्म गरेका पापहरू आज भोग्नु पर्दाखेरि यहाँ ताला बाला देखिएको छ, किनकि कहिले त यो शरीर यदि यो ज्ञान प्राप्त नहुन्थ्यो भने, यो मानव धर्ममा आबद्ध नभएको भएदेखि र यो ज्ञान प्राप्त नभएको भए खोइ के गरिन्थ्यो थाहा छैन, न त के जाति डोरीमा पिङ खेलिन्थ्यो, न त कुनै विष सेवन गरेर यो शरीर त्यागिन्थ्यो। तर यही ज्ञानको माध्यमद्वारा नै के भयो भन्दा चित्त बुझाउने माध्यम भयो। कसरी भन्दाखेरि यो परमात्माले मलाई कृपा गरेको हो, यसै शरीर छँदैखेरि

कृपा हुन्छ। कतिन्जेल यो धरतीमा रहिनी हो र यो ज्ञानको प्रचार गर्न मेरो मनले चाहिँ के भनेछ, भोलि के हुन्छ थाहा छैन, मेरो मनले चाहिँ के भन्दैछ त भन्दाखेरि, जहिलेसम्म यो शरीरमा प्राण रहनेछ तैलेसम्म यो ज्ञानको प्रचार गर्न यो स्थानमा म उपस्थित हुने नै छु भन्ने मलाई मनभित्र यही लाग्छ। किन भन्दा म जस्तो एउटा होइन, यसो हेर्ने हो भने घरदेखि मुनि हेर्यो भने खोलो, घरमाथि भिर, वरिपरि जंगलको बीचमा जन्म दिनुभयो परमात्माले, वरिपरि सियालहरू, मृगहरू, वन्य जन्तुहरूले घेरिरहेको ठाउँमा त्यस्तो बीचमा जन्म दिनु भएर पनि आज उहाँकै कृपाद्वारा यो आत्मा ज्ञानलाई प्राप्त गर्ने माध्यम मिल्यो। श्री गुरु महाराजजीले मलाई बाल्यकालमै जमानामै पाखुरामा समाइदिनु भयो र आज उहाँलाई म जति नै पुकारा गरे पनि, जति नै धन्यवाद भने पनि पुग्दैन। उहाँकै कृपाद्वारा नै आजसम्म हजुरहरूको माझमा दुई शब्द राख्ने अवसर मिलेको छ। र त्यसकारणले म यही भन्न चाहन्छु कि गुरु महाराजजी के हो भनेर पहिचान्नको निमित्त, अनि म आफू के हो भनेर पहिचान्नको निमित्त ज्ञान बिना यो कुरालाई चिन्न सकिँदैन। त्यसकारणले हजुरलाई म के भन्न चाहन्छु त भन्दा, यो नेपाल मानव धर्म सेवा समितिले प्रचार गरेको आत्मा ज्ञानलाई के हो त, यो सही हो या होइन भनेर हजुर हामीले निर्खेल गर्नको निमित्त चाहिँ के गर्नु पर्यो त भन्दाखेरि, सत्सङ्गमा आएर सुन्ने बानी बसाउनु पर्यो। त्यहाँ सुनेपछि यो कुरा के हो त भनेर हामीले शास्त्रहरूलाई पल्टाएर हेर्नु पनि पर्यो, अनि बुद्धिजीवीहरूसँग प्रश्न गर्नु पनि पर्यो। होइन, यदि हामीले प्रश्न गरेनौ भने त हामी त बुझ्नै सक्दैनौ नि। हामीले बुझ्नको निमित्त प्रश्न गर्न अति जरुरत छ, र हामीले बुझ्नको लागि नबुझी नहुने कुरा हो, बुझ्नै पर्छ। यदि बुझेनौ यो शास्त्रको महत्व, बुझेनौ आत्मज्ञानको महत्व, बुझेनौ र साधु सन्तको सानिध्यमा हामी आसपासमा हामी उपस्थित हुन सकेनौ भने हामीलाई यो मानव जीवन भगवानले दिएको अपमान हुनेछ। अनि त्यो जतिखेर चित्रगुप्तले दिएको खाता पल्टाउने बेलामा होइन, त्यहाँनेरि के मानव धर्मको प्रचार के सुनेको थिएन, कोही त्यहाँ ज्ञानको प्रचार गर्न कोही आएनन्, कहीँबाट यो कुरा जुन चर्चाहरू सुन्नमा कानमा सुन्नमा आएन भनेर त्यहाँ अवश्य भन्ने छ। यो कुरा दुई मत छैन, किनभने हजुर शास्त्र पल्टाएर हेर्नुहोस्, ब्रह्मानन्द पुरै पल्टाएर सिद्धान्तदेखि पुछारसम्म पढ्नुहोस् के रहेछ, गीता पल्टाएर हेरौँ के रहेछ, होइन श्रीमद् भागवत पल्टाएर हेरौँ के रहेछ, उद्धव र कृष्णका संवादहरू आउँछन् त्यो श्रीमद् भागवतमा, त उनी उद्धवले के प्रश्न गरेका रहेछन् र श्रीकृष्णले के जवाफ दिनुभएको रहेछ त्यो हामी बुझ्न सक्छौ। गीतामा अर्जुन र कृष्णका संवादहरू आउँछन्, यसलाई हामीले खोतल्नु पर्छ। यही हामीले खोतल्यौं भने, यही कुराको छलफल गर्यौं भने, यसैलाई निष्कर्षमा निकाल्यौं भने हामीले अनिखेरि हामीलाई के लाग्छ त भन्दा, पुराण लगाएको ठाउँमा पण्डितजीले बोलेका शब्द एकदम मन लगाएर सुन्न मन लाग्छ, अनि सत्सङ्गमा गएर चुपचाप लागेर हल्ला नगरिकन काने खुसी नगरिकन सन्त महात्माका वाणीहरू सुन्न मन लाग्छ। त्यस कारणले गर्दाखेरि यो कुरा हामीलाई अति जरुरत छ। यदि यत्तिकै जीवन बित्यो भनेदेखि त माया जालमै डुबेर, डुब्न त डुबेकै छौ, माया नभएदेखि त कोही बाँच्न सक्दैन, सहारा चाहिन्छ, सहारा बिना कोही बाँच्न सक्दैन। हामीले विवाह किन गरेको त भन्दाखेरि एकले अर्कालाई सहारा हुन्छ भनेर, किनकि आखिरी छोरी मान्छेका पनि बाबुआमा सधैँ बाँचिरहँदैनन्,
छोरा मान्छेका पनि सधैँ बाँचिरहँदैनन्। र म कोही कोही बेला यसो गफ ठट्टा पनि गर्ने गर्छु कि अनिखेरि आफन्त भन्ने चाहिँ कहाँ हो, कहाँ पुगे, के गरे थाहा छैन। एउटा अपरिचय व्यक्तिको छोरा छोरी चाहिँ मिलेर जीवन निर्वाह गरिरहेको हुन्छ। हेर्नु त कस्तो कुरा छ, को कहिल्यै नदेखेको नचिनेको मान्छेको छोरा छोरी चाहिँ सँगै बसेर अनिखेरि जीवन बिताउनु परेको छ। आफन्त एउटै गर्भबाट सृष्टि भएर एउटै स्तनपान गरेर हुर्किएका चाहिँ कहाँ हो कहाँ, अनिखेरि उनीहरूसँग मौका परे नारी सुर्किने पनि अवस्था आउँछ। किन भन्दा नजिकको चाहिँ के हुन्छ त भन्दाखेरि, जसरी म केही समय अगाडि बिमारी भएर काठमाडौँ बसेको थिएँ एक महिना चाहन्छु, त्यतिखेर मलाई फोन कहाँ कहाँबाट आउँथ्यो त भन्दाखेरि महेन्द्रनगरबाट फोन आउँथ्यो, धनगढीबाट फोन आउँथ्यो, होइन, र हाम्रो लोकनाथ शिवाकोटीज्यूले मलाई दिन प्रतिदिन दाइ आज तपाईँलाई कस्तो छ भनेर फोन गर्नुहुन्थ्यो। अनि यस्तै गरी बिना भाइजीले बुवा तपाईँलाई खर्च वर्च छ छैन, तपाईँको लागेको खर्च म गर्छु भनेर भन्नुहुन्थ्यो। तर आफ्ना शाखा सन्तान कसैले एकल फोन आउँदैन। किन भन्दाखेरि संसारमा न आफन्त छ न उपरिया छ। त्यस कारणले गर्दाखेरि के छ त भन्दा, आज हामी अपरिचय व्यक्तिसँग जीवन बितेको छ, अनि आज हामी नजिक को बनेका छौँ त भन्दाखेरि, जो आत्मज्ञानको माध्यममा अगाडि बढेको छ ऊ चाहिँ के भन्दाखेरि, जसरी एउटै धागामा धेरै किसिमका फुल उन्निएका हुन्छन्, त्यस कारणले एउटा माला भन्छ, त्यही माला बनेर आज गुरु महाराजजीको गलामा झुन्निएको हुनाले गर्दाखेरि हामी एक बाप के बेटे है हम सब एक हमारी माता, दाना पानी देने वाले एक हमारे दाता, यही भइरहेको छ र एउटै सन्तान बनेका छौँ। र किन भनेदेखि जसरी धेरै वर्ष अगाडि हरिद्वारमा पुगेका थिएँ म पनि, अनि त्यहाँ हाम्रा श्री गुरु महाराजजीका कान्छा छोराको विवाह थियो, अनि त्यहाँ मान्छे त कुरै नगरौँ, त्यो माइकबाट जुन परिचय पत्र दिँदाखेरि नम्बर राखेको हुन्छ, त्यो नम्बर राख्दै जाँदाखेरि कति चाहिँ मान्छे जम्मा भएको होला, 6,16,62,000 यतिसम्म चाहिँ मैले नाम सुनेको हो। र त्यो संसारी एरियामा आँखाले पल्लो छेउसम्म कहाँसम्म छ मान्छे भन्ने कुरा देख पहिचान्न सकिएन। त्यसरी व्यापक मानव विश्वबाट विश्वको राष्ट्रिय झन्डा त्यहाँ देख्न पाइयो। र त्यतिखेर मन्त्रीज्यूहरू पनि आउनु भएको थियो, उहाँले के भन्नुभयो त भन्दा, एउटा छोराको बिहामा यत्रो संसार जनता किन भनेर मन्त्रीज्यूहरूले भन्नुभएको थियो। अनि गुरु महाराजीले के भन्नुभयो त भन्दाखेरि, म के गरौं त, मेरो परिवारै यत्रै छ। अनिखेरि कैयौं मानिसको आँखाबाट बरबर आँसु झर्न लाग्यो। कति जसले जसले यो कुरालाई गहिरो रूपले बुझेको थियो उसले भगानिन लाग्यो। किन भन्दाखेरि आज एउटैका सन्तान बन्न पुगेका छौ, उही परमात्माका शाखा सन्तान बन्न पुग्यो, साइनु उस परमात्माले हामीलाई साइनु लगाएर मेरो सन्तान भनेर भन्नुभयो। आज त्यस्तो किसिमको यो गुरु महाराजजीको अपार महिमा हेर्नु। त्यस कारणले हजुर, हामी यो ज्ञानको बिना न गुरु चिन्न सक्दा रहेछौ, न आफूलाई चिन्न सक्दा रहेछौ, न परमात्मा कहाँनेरि छ भनेर हामीले चिन्न सक्दा रहेछौ। यो परमात्मा चिन्नको लागि त ज्ञान वेदले बताएको ब्रह्म ज्ञानलाई प्राप्त गरेपछि मात्र हामीले आफूले आफूलाई चिन्नेछौ।
एउटा कुरा म के भन्न चाहन्छु त भन्दाखेरि, हुन त अचम्मै लाग्दो कुरा जस्तो लाग्ला हजुरहरूलाई, के छ भन्दाखेरि हामी मानव भएर जन्मियौं, विवेकशील प्राणी भनेर भनिएको छ, तर के छ त भन्दाखेरि आफ्नो प्राण, मेरो प्राण वायु कस्तो रूपको छ भनेर हामी मानव भएर पनि हामीले पहिचान्न सकेनौ, देख्न सकेनौ। अनि यो कस्तो कुरा छ त हेर्नुहोस् त, त्यसकारणले यो प्राण वायुको रूप रंग कस्तो छ यसलाई हामीले चिन्न सक्नुपर्छ, देख्न सक्नुपर्छ, अनि मात्र यो किनभने मानव भएको सफलता हुन्छ। आज किनभने तपाईँले आफ्नो प्राणलाई देख्नु भएको छ भनेर सोध्यो भने त हाँसेर खिल्ली उडाइदिन्छ मान्छेले, कसै देख्ने चिज हो यो भनेर, किन भन्दा त्यो बाटो हिँडेकै छैन नि त मान्छे, त्यो मार्ग अपनाएकै छैन नि त, होइन म को हुँ, कहाँबाट आएको हुँ, म जानी चाहिँ कहाँ हो, होइन यो सबै कुरा खोजी खन्तलास गर्नको निमित्त त्यो बाटो हिँडेको हुनुपर्छ, त्यो मार्ग लागेको हुनुपर्छ, जुन वेदले बताएको भेद छ त्यसलाई अपनाउनको निमित्त चाहिँ आत्मज्ञानको बिना, त्यो ब्रह्म ज्ञानको बिना हामीले त्यो मार्ग अपनाउन सक्दैनौ। जबसम्म त्यो मार्ग अपनाउन सक्दैनौ तबसम्म के हुन्छ त भन्दाखेरि हामीले आफ्नो प्राण वायु पनि देख्न सक्दैनौ भने ईश्वरलाई कसरी देख्ने त? त्यस कारणले गर्दा ईश्वर पनि हजुर हाम्रै भित्र छ, त्यसलाई हामीले देख्नु जरुरत छ। त्यसै कारणले हरिचन्द्र राजा सत्यवादी थिए, अति सत्यले स्वर्ग जाइन्छ, हरिचन्द्र गएश्वरी भनेर यसरी बताइदिएको छ। हरिचन्द्र गएश्वरी स्वर्ग जानुलाई, किन भन्दाखेरि राजा हरिचन्द्र जिउँदै स्वर्ग गए भनेर शास्त्रमा लेखिन्छ, तर जिउँदो जान पाइँदैन, जिउँदो त जिउँदै हो, अब प्राण मर्दैन, देह मात्रै मर्ने हो, किनकि यो पृथ्वी तत्त्वको देहलाई लिएर जान पाइँदैन, यो फोहोरी शरीर हुन्छ, यो पृथ्वीको नाश हो, पृथ्वीलाई बुझाएर जाने हो, जिउँदै जाने हो, मरेको त हुँदैन प्राण। र तर उनले के गरेका थिए त भन्दा, उनले मसान घाटमा बसेर पनि ध्यान बस्ती तत् गते मनसा पश्यम प्रियम योगिनो यस्यन्तम न विदौ सुरासुरगण देवाय तस्मिन् स्वस्तनिमा, यही भनेको छ नि, ध्यानमा बसेर तत् गतेन मनसा, मनको गतिलाई लगेर तत्त्वमा जोडिदिएर, तत् गतेन मनसा पश्यन् त्यम योगिनो यस्यन्तम न विदौ सुरासुरगण देवाय, सुर असुर सबैले नै यसै गरे ध्यान गरेर मात्र परमात्मा पाइन्छ भनेर स्वस्तानीमा पनि यही लेखिदिएको छ, गरुड पुराणमा पनि यही लेखिदिएको छ, गीतामा पनि यही लेखिदिएको छ, ब्रह्मानन्दमा पनि यही लेखिदिएको छ, हो कि होइन पल्टाएर हेर्नुहोस्, र श्रीमद् भागवतमा पनि यही लेखिदिएको छ। त्यो ज्ञानको बिना मानिस अधुरो जीवन बितेर गयो भने हामीलाई यो प्रसाद रूपमा दिएको प्रसाद अपमान हुनेछ, जसरी प्रसाद यो देहरूपी प्रसादलाई अपमान गर्यौं भने के हुन्छ त भन्दा, जसरी आत्मदेवको घरमा धन्दुकारी प्रवेश भएको थियो त्यसै गरी हाम्रो मनभित्र धन्दुकारी प्रवेश हुनेछ, र के गर्छ त भन्दाखेरि त्यो धन्दुकारीले आफूले आफैलाई तहस नहस बनाउँछ, हामी भित्र अहंकार उत्पन्न हुन्छ, लोभ उत्पन्न हुन्छ, होइन हरेक किसिमका उसले जस्तो जस्तो व्यवहार गर्नु त्यस्तै त्यस्तै हाम्रो मनभित्र होइन कुविचारहरू उत्पन्न हुन्छ। त्यस कारणले गर्दाखेरि म यो भन्न चाहन्छु, यो प्रसाद अपमान गर्नाले चाहिँ धन्दुकारी हजुर हाम्रो मनभित्र प्रवेश गर्नेछ। त्यही कारणले घर घरमा छर छिमेकमा झै झगडा एकदम तामसी व्यवहार यो देख्नु पर्छ, मारापिटी, किन भन्दाखेरि हजुर हामीलाई यो देह प्रसादको रूपमा दिएको थियो, सही सदुपयोग ल्याउनु पर्ने थियो, यो कुरा नभएर हामीले यो देहरूपी प्रसादलाई परमात्माले दिएको प्रसादलाई अपमान गर्नाले गर्दाखेरि हाम्रो हृदयभित्र धन्दुकारी प्रवेश भएर हाम्रो हाल बेहाल बनाएको छ,
यही कारणले हजुर हामीले के गर्नु पर्यो त भन्दाखेरि यही यो कुरालाई हामीले सम्झिनु पर्ने हुन्छ कि म मानव भएको कारण किन, मलाई कहाँबाट पठाइदिनु भएको, कसले पठाएको हो, किन पठाएको हो, मलाई किन मानव जीवन बनाइदिनु भएको हो, मैले गर्नुपर्ने कर्तव्य के थियो भनेर यो हामीले खोजी गर्न अति जरुरत छ। त्यस कारणले गर्दाखेरि हामी पछाडि नपरौं। यो नेपाल मानव धर्म सेवा समितिले यही कुरालाई प्रचार गर्न लागेको हो, कुनै नौलो चिज लिएर होइन। चार वेद सशास्त्र अठार पुराणभित्र रहेको वेदको भेदलाई चाहिँ बताउन चाहेको हो। त्यस कारणले गर्दाखेरि म यही भन्न चाहन्छु कि यो कुरालाई हामीले यदि भुलेर जीवन लहै लहैमा नबितोस् भन्न चाहन्छु। किनभनेदेखि आज पनि अब मेरो आफ्नो निर्धारित समय सकिसकेको हुनाले गर्दाखेरि अब यो समय बलवान हुन्छ, आखिरी समय आइसकेपछि के हुन्छ हुन्छ होइन, र समय आइसकेपछि हजुरहरूको माझबाट बिदा हुनुपर्ने हुन्छ। सबै कुरा अब समय अब कहिले उज्यालो हुन्छ, कहिले रात पर्छ, समय यसरी प्रकृति घुमि नै रहन्छ, कहिले दुःख हुन्छ, कहिले सुख हुन्छ, कहिले आँखाबाट बराबर आँसु झार्नु पर्छ, कहिले हाँस्नु पनि पर्छ। यो संसार भद्रागोलको संसार छ, अनिखेरि उसले पनि दुःख पायो, त्यसले पनि दुःख पायो, यही माया जालले गर्दाखेरि हामी भूसुक कहिले डुबेर के भन्यो त भन्दाखेरि माकुराको जालभित्र फसे जस्तो गरी फसिरहेको छ यो शरीर अनि मन बुद्धि विवेक सबै कुरा गएर त्यहाँ चुरलुम्मै डुबेर के भयो भन्दा अब हामी त्यो खाल्टोबाट बाहिर निक्लिन सकौँला जस्तो छैन। किन भन्दा मौकैमा गर्नु पर्थ्यो नि, मौका छँदैखेरि हामीले प्रयास गर्नु पर्थ्यो। गुरु महाराजजी भगवानसँग हामीले प्रार्थना गर्नु पर्थ्यो, हे भगवान मलाई दया गरेर हजुरले कृपा गरेर बुद्धि दिनुहोस्, विवेक दिनुहोस्, मेरो बुद्धि विवेक निज मतिमा नजाओस् भनेर हामीले बार बार दण्डवत प्रणाम गर्नु पर्थ्यो। तर आज हामी त्यो सबै कुरा हाम्रो विवेकले काम गरेन। अनि फेरि के छ त भन्दा दो दिन कि यही मस्त जवानी, दो दिनका आए रूप, एक मुडेरे छाया आई, एक मुडेरे धूप। यसरी चाहिँ नि यो हामीलाई यो मस्त जवानीको घमण्डता, शरीरको तातो रगतको घमण्डताले पनि हाम्रो बुद्धि कता गयो कता गयो। त्यस कारणले सोच्ने शक्ति हामीलाई भगवानले प्रदान गरून्, हामीमा धैर्यता हुने शक्ति हामीलाई भगवानले प्रदान गरून्, र हामीलाई धैर्यताको अति आवश्यकता छ, र सोच्ने शक्ति हामीलाई आवश्यकता छ। हामीलाई यही हामीलाई गुरु महाराजले प्रदान गरून्, र हामी यो संसारबाट वैराग्यपन लिने हामीलाई विवेक उत्पन्न होस्। किन भन्दा यो संसार असार छ, यो सार छैन असार छ, यो संसार यो हाम्रो शरीर पनि असार छ, संसार पनि असार छ। म सोच्छु धरती त अमर हो भनेर, तर धरती पनि समय आएपछि सुकेको पत्केर जस्तो गरी उछड पछड हुँदो रहेछ भने यहाँ कुन चाहिँ अमर छ र कुन चाहिँ थिर छ र, त्यस कारणले गर्दाखेरि म यही भन्न चाहन्छु, र म बार बार यही भन्दै आएको छु हजुरहरूलाई। जति पटक म सयलुङ एफएममा आएर यो दुई शब्द राख्ने अवसर मिल्यो, जतिपल्ट यहाँ आएको छु त्यतिपल्ट नै हजुरहरूलाई यही बिन्ती चढाएको छु, परमात्मा बाहिर खोज्ने प्रयास नगरौं। परमात्मा हजुर हाम्रो भित्र निवास छ, त्यसैलाई खोज्नको निमित्त चाहिँ अर्को बाटो छैन। त्यो आत्मज्ञान भनौँ या ब्रह्म ज्ञान भनौँ, त्यही ज्ञानको माध्यमद्वारा मात्र हामीले त्यो परमात्मा हजुर हाम्रो भित्र प्राप्त हुनेछ। बाहिर संसार खोज्ने होइन, नयाँ धर्म भनेर भन्नुहुन्छ कि पुरानो भन्नुहुन्छ कि, हजुरको भित्र रहेको परमात्मालाई प्राप्त गर्नुहोस् भनेको अर्को कुरा केही पनि भनेको होइन। र त्यस कारणले त्यसलाई कुन रूपले
लिनुहुन्छ आफै विचार गर्नुहोस् भन्दै आजको निर्धारित समय सकिसकेको हुनाले अब हजुरहरूसँगबाट म ओझेल पर्न चाहन्छु। फेरि पनि श्री गुरु महाराजजीको कृपा भयो, यो शरीरलाई सञ्चालन राखिदिनु भयो भने म हिँड्न सक्ने हिम्मत रह्यो भने म जसो तसो गरेर फेरि पनि यो शनिमा हजुरहरूको माझमा दुई शब्द राख्न अवश्य आउनेछु भन्ने वाचा गर्दै आजको लागि बिदा हुन चाहन्छु।

हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844008044 9848073107 र 9855009 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा।

तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: The Rising Star.
1: Rising Star?
0: Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 9 बजेको छ।

0: तपाईँ कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
1: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
2: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
3: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97 43 22 35 83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ कि आखिर कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।

0: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाडे दुलखा।
1: नमस्कार। यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्रक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबमेगो र गुरू डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नालजोर, तिङजी नामसुङ, नाङडुप, छिलेसिठो, साङडुप, साङयाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लाछो, होबामे, मानिकाब्या, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008 नगर लामा संघ सचिव निङमार लामा 9855275894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: लासो फ्याफुल्ला तहिले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
0: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
1: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
0: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
0: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
4: होइन
1: है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510 66165, 98510 66165।

0: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भूच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Mania Extreme Energy Drink.
1: 아이나 कहाँबाट ल्याउने होला पहिला त यही थियो
2: हैन के एकले गुनगुन गरिराको
1: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको
2: अनि के भो त लगेर पाले भइगो नि
1: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
2: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि
1: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लेर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
2: सम्पर्कको लागि 9844669608 9844669608
1: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै
3: यो रेडियो सैलुङको समय सूचक हो
4: यति बेला बिहानको 10 बजेको छ

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
5: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
5: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
8: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
7: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
8: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
7: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
8: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
7: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
8: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
7: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
8: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
7: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
8: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
7: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
8: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
7: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
9: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
10: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
7: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जडीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म यहाँ लोरसल्ला टिमुर कागती सुन्तला जापानिज हलुवा बेद जापानिज नस्पति रेड किबी ग्रीन किबी मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरुवाहरू उपलब्ध छन् सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस् संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-55570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: अरे यही थियो त कहाँ सरे आजकल

0: கூட்டு அரிசிருந்தேனி உயினத்தை.
1: ஓதனி दोलखा जिल्ला भीमेश्वर नगरपालिका ओडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
2: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865569994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक।

0: व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
1: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
0: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
1: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: 10 वर्ष पछि सायद यस्तो हुन सक्छ।
2: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
3: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि 3 जग पानीले नुहाउने मौका पाउँदैछु।
1: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट 1 बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
2: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
3: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
4: पानीको स्रोत संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको अभियान।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
7: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठी। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर, यहाँ मिरास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: হাসো ফ্যাবুল্লা টাসি দিলে নমস্কার।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यस सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबमेगो र गुरु डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङायाङसा छेटुप नाम्जे छेबामे सिठो लासो खोबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा थाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9512758894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840926061 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइले नमस्कार।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धान र दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
3: कति बिग्रेको हो?
0: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
5: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण र परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव।

0: परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि।

0: लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844 46 69 08 9844 46 69 08।
0: दुर्गा एन्ड राजेश दनाचला सप्लायर्स, चरीकोट पुरानो बजार, भालुखोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510661065, 9510661065। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भुच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष, गौरीशंकर संरक्षण क्षेत्र आयोजना, प्रधान कार्यालय सिंगरटी, दोलखाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका

0: बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला मध्याह्नको 12 बजेको छ।

0: सांस्कृतिक र धार्मिक महत्व राख्ने धारा पाटी पौवा र धार्मिक स्थल हाम्रा अमूल्य महत्व र पहिचानका आधार स्तम्भ हुन्। यिनीहरूको संरक्षण र सम्बर्धनमा सबै क्षेत्र र निकायले पहल शुरू गरौं।
1: सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणका लागि रेडियो सैलुङको अभियान।
2: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि
1: कार्यक्रम गीती कथा।
2: सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
3: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो। पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: पनि हो त। त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
6: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
6: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
7: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
6: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
7: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
7: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
6: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
7: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के को धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्रदेवल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि,
8: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
9: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
3: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
7: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Mania Extreme Energy Drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सीजन अनुसारका बिरूवा खरीद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा साब्दो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761321144 र 9761321145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।

0: खतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाख बत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 5 10 54 160 98 44 46 55 70 र 0 49 4 21 5 84 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 20 बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: अरे यही थियो त, कहाँ सरे आजकल
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
3: के हुनु नि अभि? मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
4: हो नि रमा? चरीघ्याङमा रहेको मा पलानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि,
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नुपर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।

0: सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9513278006 र

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: शारीरिक रूपमा अशक्त हुँदैमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलाङ्गले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकार्य।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
10: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोला।

0: ହାସୋ ଫ୍ୟାବୁଲା ଟାସି ଦେଲେ ନମସ୍କାର।
1: ଏହିମିତି 2083 ସାଲ ସାଉନ 11 ଗତେ ଦେଖି ବୌଦ୍ଧ ଧର୍ମ ମାହେନ ନିଙ୍ଗମା ପରମ୍ପରା ଅନୁସାର ଗୁଫା ଛାମ ବସ୍ନେ ଭଏକୋଲେ ସମ୍ପୂର୍ଣ୍ଣ ଦୋଲାଖା ଜିଲ୍ଲା ଭରି ବସ୍ନୁ ଭଏକୋ ଲାମା ଗୁରୁହରୁଲାଈ ଏସି ସୂଚନାକୋ ସାଥ ହାର୍ଦ୍ଦିକ ନିମନ୍ତ୍ରଣା ଗର୍ଦ୍ଦଛୌ। ସାଥୈ ହିମାଲଦେଖି ତରାଇସମ୍ମ ଦେଶ ଭରି ବସ୍ନୁ ଭଏକା ଲାମା ଗୁରୁହରୁଲେ ପନି ଉପସ୍ଥିତ ଭଇ ସୁବିଧା ଲିନ ସକ୍ନୁହୁନେଛ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्रैक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबमेगो र गुरु डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना घोसुमको पूजा शिष्यको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप खिलेसिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लासो खोबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854 9513 गौरी शंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: दुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा।

डिजिटल सीआर सिस्टम द्वारा एक्सप्रेस सेवा र एनआईसीयू सेवा। यस दुलिखल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: हैन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो।
5: हैन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू
4: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
7: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
8: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
9: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
4: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मान पत्र तयार गरिन्छ
4: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
4: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027866
4: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: Olha, olha, quanto dá do recorde. O guia põe isso nessa. E a puri, mora na amigo, mas logo já vânia.
1: Olha, que é com dámico, mani? Dámico, mas oi, não, aba. E não tem tal bis bazar na loja no porto, que é assim, mãe?
0: Olha, tá aí, que é muito ali.
1: E aqui é um daína. Não pode ter a sua, tá aí?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Laconia.
1: Extreme energy drink.
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: तापनि परिवार साथीभाई वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855-54160 9844-4655 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला दिउँसोको 3 बजेको छ।

पार्टीलाई लिखित रूपमा सम्झौताको रूप दिने गरी वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङ मार्ग संचालनमा ढिलाइ भएको छ। यससँगै यही साउनभित्र सुरुङ मार्ग संचालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग संचालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन लगायत अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको छ र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी आजमा आन्द्रो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग संचालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गतिसीमा, गाड़ी बीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको संचालन, निगरानी र आपतकालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुंगा सुरुङ मार्ग संचालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुंगा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ। यो सुरुङ संचालनको जिम्मा युनिस एआरटीजेबीले पाएको छ। युनिस चिनिया र एआरटी नेपाली कम्पनी हो। सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क तोकिसकिएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माणाधीन काकड़भिट्टा लौकही सड़क विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ। ठेक्का सम्झौता भई काम शुरू भएको 29 महिना बितिसक्दा पनि सड़क क्षेत्रमा रहेका पोलहरू नहटाइँदा लक्ष्य अनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय एडीबीले सन् 2024 फेब्रुअरी 1 ठेक्का सम्झौता गरी यो आयोजनाको निर्माण कार्य अघि बढ़ाएको थियो। चिनिया निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डीजेबीले संयुक्त रूपमा निर्माण गरिएको काँकड़भिट्टा लौकही सड़कको अहिलेसम्म समग्र भौतिक प्रगति 43% छ। कुल 40 किलोमिटर लम्बाई रहेको यो खण्डमा एकतर्फी 18 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि दोरमणी पौडेलका अनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध भएको छ। विशेष गरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उहाँले बताउनुभयो। सकेसम्म छिटो गरौं भनेर शुरू गर्दा पनि 2 वर्षसम्म पोल नसारिएकोले काम गर्न धेरै कठिन रहेको पौडेलले बताउनुभयो। काँकड़भिट्टा लौकही सड़क योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले सड़क निर्माण शुरू हुनुभन्दा 1 वर्ष अगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो। ठेक्का लाग्नुभन्दा 1 वर्ष अघिबाटै विद्युत प्राधिकरणसँग सम्झौता गरेको भए पनि पोल सार्ने काम पूरा नभएको उहाँले बताउनुभयो।

दुई नम्बर प्याकेजमा अझै 30% बढ़ी पोलहरू हटाउन बाँकी रहेको छ। विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म 30% भन्दा बढ़ी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-94-33-493-555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई डेंगी सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समय अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ। अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था छ। ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कड़ी कड़ाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ। अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ। नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि हुने भनिएको छ। होमल्यान्ड सेक्युरिटी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीको संख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौंसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो। विभागले यसलाई भिसाको जथाभावी दुरूपयोग रोक्ने तथा नियमित निगरानी मार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ। तर एसोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ। अब नयाँ नियम अनुसार विदेशी विद्यार्थीहरूले ग्रेजुएसनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न 30 दिनको समय पाउनेछन्। यससँगै यस्तो अवधि 60 दिनको हुने गर्थ्यो। यी नियमहरू विदेशी विद्यार्थीहरूको संख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको नीति अन्तर्गत पर्छन्। अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र युएई बीचको खेल सुपर ओभरमा पुगेको छ। युएईले दिएको 101 रनको लक्ष्य पक्षाएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा गएको हो। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। फिफा विश्वकप फुटबल सन् 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा पर्सि आइतबार मध्यराती पाउने 1 बजे हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। अर्जेन्टिना साबिक उपाधि विजेता टोली पनि हो। फिफाले सन् 2026को प्रतियोगिताको जनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई 30 औठी प्रदान गरिनेछ भने बाँकी 1996 आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी भने अन्तिम चरणमा। काँकडभिट्टा लोकै सड़क विस्तारमा विद्युतीय पोल बाधक, 29 महिनादेखि अवरोध हटेन। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू, हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिने। अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने, नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97342

चार बजेको दुलख र दुलख आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको भेमेश्वर नगरपालिकामा गत आर्थिक वर्ष 80% रकम खर्च। दोलखाको जेरा नगरपालिकामा गत आर्थिक वर्ष 1,85,00,000 रूपियाँ भन्दा बढ़ी आन्तरिक राजस्व संकलन लगायतका स्थानीय प्रसंग सहित बागमती प्रदेश सरकारद्वारा खर्च कटौतीका लागि भन्दै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं।

समाचार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखे र तानाशाही शैलीमा अघि बढ़ेको आरोप लगाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीकरण संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो आरोप लगाउनु भएको हो। उहाँले केही दिन अघि जेएनजी अभियन्ता माजिद अन्सारीमाथि किर्तिपुरमा भएको प्रहरी आक्रमण बारे भन्नुहुँदै अत्यारको पराकाष्ठ भएको छ। एकजना अभियन्ता कुनै ठाउँको अवलोकन गर्न गए त्यहाँ अवलोकन गर्न गए बापत प्रहरी अत्याचारको पराकाष्ठ भएको छ उहाँले भन्नुभयो। नेपाली कांग्रेसका पूर्व सभापति शरबहादुर देउवा घाइते हुनुभएको छ। हङकङमा केही दिन अघि बाथरूममा लडेर देउवाको दायाँ हात भाँचिएको छ। पूर्व प्रधानमन्त्री देउवा निकट स्रोतले घटनाको पुष्टि गरेको छ। स्रोतको अनुसार देउवा उपचारपछि त्यहाँकै स्थानीय अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ। पछिल्लो समय हङकङमा बस्दै आउनुभएका देउवा बेला बेला पत्नी पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ। उहाँ चैत 7/2082 सिंहपुरबाट थप उपचारको लागि भन्दै हङकङ पुग्नु भएको थियो। पूर्व सभापति देउवा त्यसअघि 13 फागुनको राति सिंहपुर एयरलाइन्सको उडानबाट सिंहपुर जानुभएको थियो। बागमती प्रदेश सरकारले खर्च कटौतीको लागि भन्दै मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको छ। मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने 14 नै यथावत रहेको छ। त्यसअनुसार 6 मन्त्री बिना विभागीय बन्नुभएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मन्त्री परिषदको संख्या कार्य विभाजन स्वीकृत गरेसँगै 8 मन्त्रालयलाई मात्र जिम्मेवारी तोकिएको छ। कार्य विभाजन अनुसार किरण थापा, मगर, उर्मी नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्री बनाइएको छ। तर मन्त्री पद, सरकारी सुविधा, सुरक्षा गाड़ी र झण्डा भने यथावत कायम रहेको छ। मन्त्रालय हटाएर पनि मन्त्री नहटाउँदा राज्यले तलब, भत्ता, गाड़ी, इन्धन, सुरक्षा तथा अन्य सुविधा भने निरन्तर बिहोर्नुपर्ने अवस्था बनेको छ। सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्त भरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरिएको छ। निवृत्त भरण वा उपदान नपाउने तर अहिले करारमा कार्यरत रहेका कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मको लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पुलमा राख्न भनिएको छ। यसको एकीकृत विवरण सामान्य प्रशासन मन्त्रालयले अध्यावधि गर्ने निर्णय सरकारले गरेको छ। लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा नदिने हुनुभएको छ। कांग्रेस केन्द्रीय कार्य समितिले नेकपा एमालेसँगको सत्त सहकारी अन्त्य गर्न निर्णय गरे पनि लुम्बिनीमा भने तत्काल सरकारबाट बाहिरिने सम्भावना कम रहेको बताइएको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले भन्नुभयो तत्काल राजीनामा दिने सम्भावना नरहेको उहाँले बताउनु भएको छ। उहाँको अनुसार अन्य प्रदेशको राजनीतिक अवस्था र केन्द्रबाट आउने स्पष्ट निर्देशनलाई हेरेर मात्र थप निर्णय गरिनेछ। सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर 1 धनपुरीका सरिता देवी सदाले एकैपटक 3 सन्तानलाई जन्म दिनु भएको छ। उहाँले बिहिबार दिउँसो करिब 3:30 बजे स्थानीय भारदह अस्पतालमा सामान्य प्रसूति नर्मल डेलिभरी मार्फत तिमल्याहा सन्तानलाई जन्म दिनु भएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट उत्तम देवले जानकारी दिनुभयो। उहाँले भन्नुभयो अहिले आमा र 3 नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। चिकित्सक विज्ञानमा निकै जटिल मानिने यस्तो तिमल्याहा गर्भ अवस्थामा बिना शल्यक्रिया सामान्य प्रसूति हुनु र आमा तथा बच्चा दुवै सुरक्षित रहनु निकै सकारात्मक रहेको स्थानीय सुशीला यादवले बताउनुभयो। विपन्न दलित सदा समुदायकी महिलाले एकैपटक 3 नवजात शिशुलाई जन्म दिएकाले आर्थिक अभावका कारण पोषण तथा थप स्वास्थ्य उपचार तथा पालन पोषणमा समस्या हुने भन्दै स्थानीय सरकार र सरकारवाला निकायले विशेष सहयोग गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइरहेको छ।
आज साउने संक्रान्ति स्नान दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। यसै सन्दर्भमा हामीले दोलखाको सदरमुकाम चरिकोटमा भेटिनु भएका केही व्यक्तिहरूलाई तपाईँले साउने संक्रान्ति पर्व कसरी मनाउनु भयो भनेर सोधेका छौं।

अब समाचार स्थानीय प्रसंगहरू। अनौपचारिक क्षेत्र सेवा केन्द्र नेपाल, नेपाल पत्रकार महासंघ दोलखा र गैर सरकारी संस्था महासंघ दोलखाले रोम विधान अनुमोदन गर्न माग गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। जिल्लाका तीनवटा नै संस्थाले आज संयुक्त रूपमा दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे मार्फत अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान पारित गरिएको दिन 17 जुलाई को स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा नेपाल सरकारलाई रोमन विधान तत्काल अनुमोदन गर्न र यसको पक्ष राष्ट्र हुन माग गरेका हुन्। यो दिवसमा अन्तर्राष्ट्रिय स्तरमा गरिएका मानव अधिकार सम्बन्धी प्रतिबद्धता सरकार पक्षलाई स्मरण गराउँदै तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न घचघचाउन वर्षौंनै पछि स्मरण गर्ने गरिएको गैर सरकारी संस्था महासंघ दोलखाका अध्यक्ष नेत्र मुक्तानले जानकारी दिनुभयो। हाल यो विधान संसारका विभिन्न 123 राष्ट्रले अनुमोदन गरिसकेका छन्। दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान, मालदीव लगायतका देश रहेका छन्। नेपालमा हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र नभएको इन्सेक दोलखाका प्रतिनिधि उद्धव प्रसाद पोखरेलले जानकारी दिनुभयो। दोलखाका भेमेश्वर नगरपालिकामा गत आर्थिक वर्ष 80% रकम खर्च भएको छ। जिल्लाको भेमेश्वर नगरपालिकामा गत आर्थिक वर्ष 2082/83 विनियोजन गरिएको कुल बजेटको 76,95,49,400 रूपियाँ रकम मध्ये 71,70,88,976 रूपियाँ 35 पैसा अर्थात 80% रकम खर्च भएको भेमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले जानकारी दिनुभयो। वहाँको अनुसार नगरपालिकामा पुँजीगततर्फ 18,80,67,640 रूपियाँ 95 पैसा अर्थात 65% रकम खर्च भएको छ भने चालुतर्फ 52,45,21,335 रूपियाँ 79 पैसा अर्थात 89% रकम खर्च भएको नगरपालिकाले जनाएको छ। दोलखाको जिरी नगरपालिकामा चालू गत आर्थिक वर्ष 1,85,77,000 रूपियाँ भन्दा बढ़ी आन्तरिक राशि संकलन भएको छ। जिरी नगरपालिकामा गत आर्थिक वर्ष 2082/83 विभिन्न शीर्षकमा 1,85,77,559 रूपियाँ आन्तरिक राशि संकलन भएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार खत्रीले जानकारी दिनुभयो। वहाँको अनुसार नगरपालिकामा कहर भाडा कर र विभिन्न सिफारिश शुल्क लगायतबाट आन्तरिक आमदानी हुने गरेको छ। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: को ज्यान गयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता चप्पल उद्योगको प्रवर्धन, आयात प्रतिस्थापना, रोजगारी सृजना तथा निर्यात प्रवर्धनको लागि सरकारले आवश्यक नीति तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्नुभएको थियो। उहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माण सम्बन्धी सिपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनु भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा अघि बढ़ेको आरोप लगाउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एप नवीकरण संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो आरोप लगाउनु भएको हो। उहाँले केही दिन अघि जिन्जी अभियन्ता माजिद अन्सारीमाथि किर्तिपुरमा भएको प्रहरी आक्रमणबारे अत्याचारको पराकाष्ठ भएको बताउनु भएको हो। उहाँले मीडियाका गेट अगाडि पार्किङ गरिएको घटनाबारे बोल्नुहुँदै सरकारबाटै उक्त कार्य गराइएको आरोप लगाउनु भएको हो। अध्यक्ष ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको पनि बताउनु भएको छ। उहाँले एमाले अरू कसैको लहरोमा मात्र अघि बढ़ने पार्टी नभएको समेत दावी गर्नु भएको हो। आफूहरूले धक्का खाएको भए पनि सिद्धि एकै अवस्था भने नभएको ओलीको भनाई रहेको थियो। इन्टरनेशनल पिपुल्स एनसेम्बली आईपीए को आयोजनामा तीन दिने ह्याण्ड्स अफ एसिया अन्तर्राष्ट्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा शुरू भएको छ। सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले क्षेत्रीय सन्तुलन, समाजवाद निर्माणमा जोड़ दिनुभएको हो। एसियाका कम्युनिष्ट आन्दोलन ऐतिहासिक विजय र यस क्रममा सिकिएका कठिन पाठहरूमाथि चर्चा गर्नुहुँदै उहाँले बदलिदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबावका बीच पनि असंलग्नताको नीति र समाजवादी निर्माण सबैभन्दा महत्वपूर्ण लक्ष्य रहेको बताउनु भएको छ। सम्मेलनमा श्रीलंका क्याबिनेट वातावरण मन्त्री डाक्टर दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋणदाता कार्यक्रमको कठोर अनुशासन र शर्तहरूको सामना गर्दै कसरी जनपक्षीय माग पहिल्याउन सकिन्छ भन्ने ठोस र कठोर यथार्थबारे आफ्नो धारणा राख्नु भएको थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवादको बाढ़ी आएको र यसले सिंगो समाजलाई आक्रान्त बनाएको बताउनु भएको छ। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको वेबसाइट परिमार्जन तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले प्रविधिको सदुपयोग मार्फत समाजमा गलत भाष्य निर्माण गर्न खोजिएको भन्नुहुँदै चिन्ता व्यक्त गर्नुभएको हो। वैचारिक र राजनीतिक हिसाबले समाजलाई दिशा निर्देश गर्नुपर्नेमा सामाजिक सञ्जालको दुरूपयोग गर्दै लोकप्रियवाद र अवसरवाद हावी भएको उहाँले बताउनु भएको हो।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल उचित नभएको बताउनु भएको छ। एमाले कांग्रेस तथाले प्रदेश सरकार फेरबदल प्रक्रिया अघि बढ़ेपछि उहाँले यसले अस्थिरता र सत्ता लोत लुलुपत्ता प्रकट गरेको बताउनु भएको हो। भट्टराईले भन्नुभएको छ कार्यकालको अन्तिमतिर

0: रहेर प्रदेश सरकारको फेरबदल उचित होइन किन कसले र के का लागि यो गरिरहेको छ यसको खोजी नीति हुनुपर्छ यसले अस्थिरता र सत्ता लोलुपत्तालाई नै प्रकट गरेको छ विगतका सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको भन्नुहुँदै कांग्रेसले साथ छाडेपछि एमाले सबै प्रदेशमा सत्ता बाहिर हुने अवस्थामा पुगेको छ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप श्वेत व्यावसायिक र प्रविधि मैत्री बनाउन नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन अपरिहार्य रहेको बताउनु भएको छ आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा उक्त विधेयकमाथि प्रारम्भिक छलफलमा भाग लिनुहुँदै उहाँले परिवर्तनशील आर्थिक परिवेश र प्रविधिको विकासका आधारमा ऐन परिमार्जन गर्न लागेको स्पष्ट पार्नुभएको हो अर्थमन्त्री वाग्लेले कोविड-19 को समयमा नेपालको भुक्तानी सन्तुलनमा चाप परेको बेला अन्तर्राष्ट्रिय मुद्रण कोषबाट लिएको विस्तारित कर्ज सुविधाका क्रममा गरिएका सुधारका प्रतिबद्धताहरूलाई यो संशोधनले सम्बोधन गर्ने बताउनु भएको हो कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रमा विद्यमान समस्याहरूको दीर्घकालीन समाधानको लागि कानून र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकता रहेको बताउनु भएको छ प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा मन्त्रालयको प्रगति र आगामी कार्ययोजनाबारे धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो मन्त्री चौधरीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापन र रासायनिक मलको सहज उपलब्धतालाई मन्त्रालयले सबैभन्दा उच्च प्राथमिकतामा राखेको बताउनुभयो नेपाल कृषि प्रधान देश भए पनि हालसम्म कृषि ऐन नहुनु दुःखद कुरा रहेको उल्लेख गर्नुहुँदै उहाँले कृषि विधेयकको मस्यौदा हाल कानून मन्त्रालयमा पुगेको र चाँडै प्रक्रियामा लैजाने तयारी भइरहेको बताउनु भएको हो कपिलवस्तु तीनका प्रतिनिधि सभा सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह विरूद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा कृष्णनगर बजार बन्द गरिएको छ सामान्य विवादको विषयलाई राजनैतिक प्रतिशोध साध्ने उद्देश्यले सांसद र मेयरलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजार बन्दसँग यातायातका साधन पनि बन्द गराएका छन् सांसद शाह र मेयर शाह विरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कोहिनूर मार्बलका संचालक रितेश शर्मा भने फरार हुनुभएको छ शर्मा विरूद्ध पनि आपराधिक उपद्रो मुद्दामा हिजो पक्राउ पुर्जी जारी भएको थियो त्यसपछि उहाँ फरार हुनुभएको हो जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्र सिंहले शर्मा सहितको टोली फरार रहेको र उहाँहरूको खोजी कार्य भइरहेको बताउनु भएको छ आज साउने संक्रान्ति स्नान दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा रहेको छ यसै सन्दर्भमा हामीले दुलाखाको सदरमुकाम चरिकोटमा भेटिन भएका केही व्यक्तिहरूलाई तपाईँले साउने संक्रान्ति पर्व कसरी मनाउनु भयो भनेर सोधेका छौं
1: मेरो नाम निर्मला थापल्या मेलुङ गाउँपालिका साउने संक्रान्ति पर्व चाहिँ आजबाट चाहिँ अब पर्वहरू लगातार आइराख्छन् चेलीबेटीहरूलाई हाँसी खुसीको साथ माइत घर गर्ने मौका मिल्छ साह्रै रमाइलो पर्व हो लगातार पर्वहरू आइराख्छन् आउन जानु बराबर भइराख्छ अब मिठो मसिना कुराहरू खाने आफ्नो दिदी बहिनी बाबुआमा भर्सँग भेटघाट गर्ने यो साउने संक्रान्तिबाट चाहिँ साह्रै राम्रो पर्व हो यो सुरु हुने चाहिँ अब दसैँसम्म नै साँच्चै नै राम्रै पर्व आइराख्छन् रमाइलो पर्वहरू आउँछन् नातेदार इष्टमित्रसँग भेटघाट गराउने पर्वहरू आइरहेछन् त्यही भएर चाहिँ राम्रोसँग मनाइन्छ प्राय जस्तो चेलीबेटीलाई हौसला दिने पर्वहरू आउँछन् मलाई राम्रो लाग्छ साउने संक्रान्ति
2: मेरो दलबहादुर तमाङ बैतेश्वर एक वर्ष यो चाहिँ परम्परा अनुसार आफ्नो जातित्व परम्परा अनुसार मानिन्छ होइन अब यो पर्व भनेको चाहिँ अब सुरुवात पर्व हो त्यस पछाडि अन्य पर्वहरू लगातार आइरहने हुन्छ आफ्नो परम्परा र धर्म संस्कृति अनुसार अहिलेसम्म त्यसरी नै मनाइएको छ
3: मेरो नाम चाहिँ माया थामी हामी चाहिँ आफन्तहरूसँग भेटघाट गरेर सेलरोटीहरू बनाएर खाएर मनाउँछ
4: मेरो नाम अनिश थपलिया हो भेटघाट हुन्छ त्यही भएर मलाई चाहिँ साउने संक्रान्ति मनपर्छ
5: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्तेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
5: यहाँ राई खन्यू कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिंगा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बसेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
5: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
6: कति बिग्रेको हो?
7: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ कता हो यता? थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89-6677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
7: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
7: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
7: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जडीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ साधो लखा।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। अनौपचारिक क्षेत्र सेवा केन्द्र नेपाल, नेपाल पत्रकार महासंघ दोलखा र गैर सरकारी संस्था महासंघ दोलखाले रोम विधान अनुमोदन गर्न माग गर्दै आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। जिल्लाका तीनैवटा संस्थाले आज संयुक्त रूपमा दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे मार्फत अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान पारित गरिएको दिन 17 जुलाईको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा नेपाल सरकारलाई रोम विधान तत्काल अनुमोदन गर्न र यसको पक्ष राष्ट्र हुन माग गरेका हुन्। यो दिवसमा अन्तर्राष्ट्रिय स्तरमा गरिएका मानव अधिकार सम्बन्धी प्रतिबद्धता, सरकार पक्षलाई स्मरण गराउन तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न गहस गर्छाउने उद्देश्यले ज्ञापन पत्र बुझाइएको गैर सरकारी संस्था महासंघ दोलखाका अध्यक्ष नेत्र मुक्तानले जानकारी दिनुभयो। हाल यो विधान संसारका विभिन्न 132 राष्ट्रले अनुमोदन गरिसकेका छन्। नेपाल हालसम्म अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधानको पक्ष राष्ट्र नभएको इन्सेक दोलखाका प्रतिनिधि उद्धव प्रसाद पोखरेल, गैर सरकारी संस्था महासंघ दोलखाका अध्यक्ष नेत्रा मुक्ता लगायतले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। दोलखाको भेमेश्वर नगरपालिकामा गत आर्थिक वर्ष 80% रकम खर्च भएको छ। जिल्लाको भेमेश्वर नगरपालिकामा गत आर्थिक वर्ष 2082-83 विनियोजन गरेको कुल बजेट 76,95,49,450 रूपियाँ रकम मध्ये 71,70,88,976 रूपियाँ 35 पैसा अर्थात 80% रकम खर्च भएको भेमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकामा पूँजीगततर्फ 18,80,67,640 रूपियाँ 95 पैसा अर्थात 65% रकम खर्च भएको छ भने चालुतर्फ 52,40,21,335 रूपियाँ 89% रकम खर्च भएको हो। दोलखाको जिरी नगरपालिकामा गत आर्थिक वर्ष 1,85,77,000 रूपियाँ भन्दा बढ़ी आन्तरिक राजस्व संकलन भएको छ। जिल्लाको जिरी नगरपालिकामा गत आर्थिक वर्ष 2082-83 विभिन्न शीर्षकमा 1,85,77,569 रूपियाँ आन्तरिक राजस्व संकलन भएको जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले जानकारी दिन भए। उहाँका अनुसार नगरपालिकामा घर भाडा कर र विभिन्न सिफारिश शुल्क लगायतबाट आन्तरिक आमदानी हुने गरेको छ। सिन्धुलीका कमलमाई नगरपालिकाले स्थानीय उद्योग तथा व्यवसायलाई प्रविधि मैत्री बनाउँदै उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित कमलमाई नगरपालिकाले सफल तथा नयाँ उद्यमीहरूलाई लक्षित गरेर मागमा आधारित लागत साझेदारीमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आर्थिक विकास शाखाको उद्योग तथा व्यवसाय प्रवर्धन उपशाखाले आयोजना गरेको उक्त कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेल लगायतको सहभागिता रहेको थियो। सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 6 स्थित धापमा सड़क विस्तारको क्रममा गरिएको अव्यवस्थित भित्ता कटनका कारण वर्षा शुरू भएसँगै गाउँ नै पहिरोको जोखिममा परेको छ। सड़क विस्तारको क्रममा वर्षायाम अघि वा वर्षा सुकिएपछि मात्र भित्ता कटन गर्न पटक पटक आग्रह गरिए पनि निर्माण कम्पनीले स्थानीयको सुझाव व्यवस्था गर्दै 14 गते वर्षायामकै बीचमा भित्ता कटन गरेको थियो। कटन भएको केही दिनमा परेको पहिलो वर्षाले ठूलो पहिरो जाँदा माथिल्लो बस्ती धिताल टोलका 30 भन्दा बढ़ी र तल्लो बस्ती बिरौटाक टोलका करिब 20 घर प्रत्यक्ष जोखिममा परेको स्थानीय राजन धितालले जानकारी दिनुभयो।

0: California.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: अब बाँकी प्रसंगहरू। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गरेको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बिहिबार पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी लिएको थियो। शुक्रबार थुन्सेक बहसपछि अदालतले उहाँ मुद्दाको पूर्व पक्षको लागि पौडेललाई साधारण तारिकमा राख्न आदेश गरेको हो। पौडेल असार 8 गते पक्राउ पर्नु भएको थियो। उहाँले आफ्नो पदको दुरूपयोग गरेर व्यवसायी दीपक भट्टालाई श्रीराम टोबाको प्रालीको शेयर खरिदमा सहजीकरण गरेको सम्पत्ति शुद्धिकरणको अनुसन्धानको निष्कर्ष छ। पौडेलले सहजीकरण गरेर श्रीराम टोबाको उद्योग प्रालीको 20% शेयर दीपक भट्टको कम्पनीलाई दिलाइदिएको विभागको दावी छ। तर पौडेलले बयानमा सो कुरा अस्वीकार गरिरहनु भएको छ। बागमती प्रदेश मन्त्रालयको संख्या घटेको छ। 14 मन्त्रालय रहेको प्रदेशमा अब 8 मन्त्रालय मात्रै सीमित भएको छ। मन्त्रालय संख्या घटाएसँगै केही मन्त्रीहरू बिना विभागीय हुनुभएको छ। 6 मन्त्री बिना विभागीय मन्त्री हुनुभएको हो। किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा, विनु रायमाझी, पौडेल बिना विभागीय मन्त्री हुनुभएको हो। गत वैशाखमा प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालयको संख्याको कटौती गर्ने निर्णय गरेको थियो। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान मुद्दामा पूर्व पक्षको लागि थुनामा रहनुभएका व्यवसायी दीपक भट्टको कम्पनीबाट नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाका पुत्र जयवीर देउबाको लगानी रहेको कम्पनीमा झण्डै 2.5 करोड़ रकम गएको पाइएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो विष्णु पौडेल सहित 14 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो। यो विषयमा थप छानबिन भइरहेको विभागको अभियोग पत्रमा उल्लेख गरिएको छ। अभियोग पत्रमा जयवीरको लगानी रहेको स्कालर इन्टरनेशनल र डीजी हट नामक दुई कम्पनीमा 2,60,00,000 रूपियाँ भुक्तानी दिएको पाइएको भनिएको छ। प्रतिवादी दीपक भट्टले कसुरबाट प्राप्त रकम भुक्तानी गरेको हुन सक्ने देखिँदा त्यसतर्फको अनुसन्धानलाई निरन्तरता दिई कानून बमोजिम गरिनेछ। अभियोगको पत्रमा भनिएको छ, विभागले असार 22 पूर्व प्रधानमन्त्री देउबा पुत्र जयवीरलाई 7 दिनभित्र हाजिर हुन सूचना जारी गरेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। विद्रोही संगठन बलुचिस्तान लिबरेशन आर्मीले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुरक्षा बलको काफिलामाथि भएको आक्रमणमा 45 पाकिस्तानी सैनिक मारिएको दावी गरेको छ। भारतीय संचार माध्यम द प्रिन्टले बलुचिस्तान पोस्टलाई उद्धृत गर्दै जनाए अनुसार हिजो बस्तुङ क्षेत्रमा गरिएको आक्रमणको जिम्मेवारी बीएलएले लिएको हो। पाकिस्तानी सेना ले आक्रमण भएको पुष्टि गरे पनि हालसम्म हताहतको आधिकारिक विवरण सार्वजनिक गरेको छैन। बीएलका प्रवक्ता जियानन्द बासोलले जारी गरेको विज्ञप्तिमा संगठनको फतेह स्क्वाडले सुरक्षा काफिला, त्यसको सुरक्षा टोली तथा घटनास्थलमा पुगेका थप सैन्य बललाई लक्षित गरी समन्वित आक्रमण गरेको उल्लेख गर्नुभएको छ। उहाँले विज्ञप्ति जारी गर्दासम्म पनि दुवै पक्षबीच भिडान्त जारी रहेको र मृतक तथा घाइतेको संख्या अझ बढ्न सक्ने दावी गर्नुभएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। वर्तमान सरकारले जनतालाई त्रासमा राखेर तानासही शैलीमा अघि बढ़ेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, एमालेलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको दावी। श्रीलंकाको कोलम्बोमा शुरू भएको इन्टरनेशनल पीपुल्स एसुम बलीमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको सम्बोधन, क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा दाहालको जोड़, र पाकिस्तानको बलुचिस्तानमा विद्रोही आक्रमणमा परि 45 पाकिस्तानी सैनिकको ज्यान गयो। हवस् त सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
0: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
0: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
0: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
0: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 4682 98446 4682।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठी। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पार्टी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।
4: नमस्कार।
5: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
4: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
5: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
4: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोरमा 1 घण्टा बनाउने।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जान

0: जानकारी को लागि सम्पर्क 0949412020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने, प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातेमालो।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
5: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
4: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
5: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
4: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
5: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
7: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
8: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।

0: समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्ष हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
5: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570069।
4: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: slip on ya.
1: Extreme energy drink.
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै।

0: सम्पर्क फोन नम्बर 9855154160 9844655570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
1: अरे यही थियो त, कहाँ सरेछ आजकल?
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
2: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
2: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9843184314। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि,
4: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
1: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल

0: पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गरेर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851918987, सरिस्मा श्रेष्ठ।

नमस्कार, साथै हार्दिक स्वागत। रेडियो सैलुङ सामुदायिक एफएम 92 थुप्रो 7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचारपछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट radiosailung.org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा सर्चार लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन भइरहेका छन् र कार्यक्रम गीती कथाको आजको बसाईमा पनि अघिल्ला केही साताबाट शुरू भएको कथा डिभोर्स पछिको प्रेमको तेस्रो भाग लिएर आएको छु, जसलाई सन्तोषी खड्काजीले लेख्नु भएको हो। कथाको तेस्रो भाग वाचन गर्न एक किसिममा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्लो केही साताबाट शुरू भएको कथा डिभोर्स पछिको प्रेमको तेस्रो भाग लिएर आएको छु, जसलाई सन्तोषी खड्काजीले लेख्नु भएको र अब सुनौ सन्तोषी खड्काजीले लेख्नु भएको कथा डिभोर्स पछिको प्रेमको यो तेस्रो भाग।

सम्बन्ध विच्छेदपछि धेरै मानिसहरूले सोचेका थिए अब कमला सकी, अब उसको जीवनमा खुशी बाँकी रहेन, अब ऊ केवल छोराछोरी पालेर बाँच्नेछे। सायद समाजले यस्तै सोच्नु स्वाभाविक थियो किनकि हाम्रो समाजमा महिलाको परिचय प्राय श्रीमानसँग जोडेर हेरिन्थ्यो। तर जीवनले मलाई एउटा कुरा सिकाइसकेको थियो, अरूले मेरो बारेमा के सोच्छन् भन्ने भन्दा महत्वपूर्ण कुरा म आफै आफ्नो बारेमा के सोच्छु भन्ने रहेछ। र म अब आफूलाई कमजोर देख्न चाहन्नथे। तालिम नियमित रूपमा चलिरहेको थियो। शुरूमा डर लाग्ने कामहरू अब बिस्तारै सजिला लाग्न थाले। पहिले अरूले गरेको हेरेर अचम्म मान्ने कामहरू म आफै गर्न थालेकी थिएँ। जब पहिलो पटक मैले कसैको कपाल मिलाएँ र उनले ऐनामा हेरेर मुस्कुराइन्, मेरो मनभित्र अनौठो खुशी जाग्यो। धेरै वर्षपछि मैले आफ्नो कामको मूल्य महसुस गरेकी थिएँ। पहिले घरको काम गर्दा कसैले धन्यवाद भन्दैनथ्यो, तर यहाँ मेरो सिपले कसैको अनुहारमा खुशी ल्याइरहेको थियो। त्यो अनुभव नयाँ थियो र निकै सुन्दर पनि। यता घरको जिम्मेवारी भने उस्तै थियो। बिहान घरको काम, छोराछोरीको हेरचाह, त्यसपछि तालिम, फेरि घर फर्केर काम। कहिलेकाहीँ शरीर थाकेर गल्थ्यो, तर मन भने पहिले भन्दा धेरै बलियो हुँदै गइरहेको थियो। छोराले पनि आमामा आएको परिवर्तन महसुस गर्न थालेको थियो। एक दिन उसले भन्यो, आमा, तपाईँ पहिले भन्दा धेरै हाँस्न थाल्नु भएको छ। त्यो सुन्दा मेरो मुटु भरियो। सायद उसले सही भनेको थियो। दुःख अझै थियो, तर अब म दुःखभित्र हराएकी थिइन। म अगाडि हेर्न थालेकी थिएँ। तालिम सकिन लाग्दा अर्को चिन्ता शुरू भयो। अब के गर्ने? सिप सिकियो, तर काम कहाँ गर्ने? पार्लर खोल्न पैसा थिएन, भाडामा कोठा लिन पनि गाह्रो थियो, घरको अवस्था सामान्य थियो, सम्बन्ध विच्छेद पछि आर्थिक सहयोगको भर पनि थिएन। धेरै रात म यही सोच्दै बिताउँथे, तर यसपटक एउटा फरक कुरा थियो। पहिले समस्या आउँदा म रोएर बस्ने गर्थे, अब समस्या आउँदा उपाय खोज्न थालेकी थिएँ। एक दिन तालिम दिने दिदीले मलाई भन्नुभयो, कमला, तिम्रो काम राम्रो छ, अभ्यास गरिरह्यौ भने धेरै राम्रो गर्न सक्छौ। त्यो कुरा सुन्दा आत्मविश्वास झन बढ्यो, किनकि कसैले पहिलो पटक मेरो क्षमता देखेको थियो। त्यसपछि मैले गाउँकै महिलाहरूमा अभ्यास गर्न थाले। कसैको मेहेन्दी लगाइदिने, कसैको कपाल मिलाइदिने, कहिलेकाहीँ सानो शुल्क लिने, कहिलेकाहीँ नलिने, तर हरेक कामले मलाई सिकाइरहेको थियो। र बिस्तारै मानिसहरूले पनि भन्न थाले, कमलाको हातमा जादु छ। त्यो सुन्दा मनमा सानो आशा पलाउँथ्यो, सायद म साँच्चै केही गर्न सक्छु, सायद मेरो जीवन केवल दुःखको कथा भन्ने छैन। त्यसैबीच एक दिन ससुराले मलाई बोलाउनु भयो, अब त तालिम पनि सकिन लाग्यो नि। मैले टाउको हल्लाएँ। उहाँ केही बेर सोच्नुभयो अनि भन्नुभयो, यदि तिमीले साँच्चै काम गर्न चाहन्छौ भने हामी पनि सकेको सहयोग गर्छौ। त्यो सुन्दा मेरो आँखा रसायो, किनकि त्यो सहयोग केवल पैसाको कुरा थिएन, त्यो विश्वासको कुरा थियो। कसैले अझै ममाथि विश्वास गरेको थियो, त्यो विश्वासले मलाई झन बलियो बनायो। त्यही रात मैले पहिलो पटक मनमा नै एउटा सपना स्पष्ट रूपमा देखे, सानो भए पनि आफ्नै पार्लर, आफ्नै नामको बोर्ड, आफ्नै कमाई, आफ्नै पहिचान। त्यो सपना ठूलो थिएन, तर मेरो लागि संसारभन्दा ठूलो थियो, किनकि त्यो सपना कसैको सहारामा होइन, मेरो आफ्नै मेहनतमा उभिएको थियो। र मैले निर्णय गरिसकेको थिएँ, जति गाह्रो भए पनि अब म त्यो सपनाको पछि लाग्नेछु। तालिम सकिने दिन नजिकिँदै जाँदा मेरो मनमा एउटा सपना दिन प्रतिदिन स्पष्ट हुँदै गइरहेको थियो। म अरूको पार्लरमा काम गर्न पनि सक्थेँ, कुनै सैलुनमा जागिर खान पनि सक्थेँ, तर मनको गहिराईमा एउटा कुरा बारम्बार उठिरहन्थ्यो, यदि एक दिन आफ्नै पार्लर खोल्न पाएँ भने। त्यो सोच आउँदा मन डराउँथ्यो पनि, किनकि सपना देख्न सजिलो थियो, तर त्यसलाई पूरा गर्न पैसा चाहिन्थ्यो, साहस चाहिन्थ्यो, विश्वास चाहिन्थ्यो। र मसँग त्यति बेला ती तीन मध्ये कुनै कुरा पर्याप्त थिएन, तर इच्छा भने बलियो थियो। तालिम पूरा भएपछि मैले गाउँका केही महिलाहरूलाई घरमै सेवा दिन थाले। कसैको मेहन्दी, कसैको फेसियल, कसैको कपाल मिलाउने। पैसा धेरै आउँदैनथ्यो, तर जब पहिलो पटक आफ्नै हातले कमाएको केही रकम हात पर्यो, मेरो मनमा अनौठो गरी खुशी भयो। त्यो रकम सानो थियो, तर त्यसको मूल्य मेरो लागि धेरै ठूलो थियो, किनकि त्यो पैसा कसैले दिएको थिएन, मैले आफै कमाएको थिएँ। त्यो रात त्यो पैसा धेरै बेर हातमै समाएर बसेकी थिए। मनमा एउटा छुट्टै गर्व थियो, जीवनमा पहिलो पटक आफूले आफ्नै क्षमता देखेकी थिए। त्यसपछि मैले बिस्तारै पैसा जम्मा गर्न थाले, धेरै होइन, सानो सानो रकम, तर हरेक रूपैयाँसँग एउटा सपना जोडिएको थियो। यता ससुरा सासूले पनि मलाई हौसला दिइरहनु भएको थियो, उहाँहरूले मेरो संघर्ष नजिकबाट देख्नु भएको थियो। एक दिन ससुराले भन्नुभयो, यदि पसल खोल्ने सोच छ भने अब ठाउँ पनि हेर्न थाल। त्यो सुन्दा मेरो मुटु जोडले धड्कियो, किनकि सपना अब केवल कल्पना मात्र रहेन, वास्तविकतामा पनि बदलिन थालेको थियो।
त्यसपछि म बजार जाँदा वरिपरि ध्यान दिन थाले। कहाँ कोठा खाली छ, कुन ठाउँमा ग्राहक आउन सक्छन्, भाडा कति पर्छ, यी सबै कुरा बुझ्न थाले। धेरै ठाउँ हेरे, कतै भाडा महँगो थियो, कतै ठाउँ राम्रो थिएन, कतै मेरो पहुँच भन्दा धेरै बाहिर थियो। कहिले काहीँ निराश पनि हुन्थे, तर यसपटक हार मान्ने बानी छुटिसकेको थियो। यति ठूलो आँधी पार गरेपछि सानो कठिनाईले मलाई रोक्न सक्दैनथ्यो। एक दिन बजारको एउटा सानो कोठा खाली भएको खबर पाए, म गएर हेरे। कोठा धेरै ठूलो थिएन, भित्ता पनि पुरानो थिए, झ्याल सानो थियो, तर त्यो कोठा देख्ने बित्तिकै मेरो मनले भन्यो यही हो। त्यो कोठामा उभिएर मैले धेरै बेर कल्पना गरे, यहाँ ऐना राख्ने, यहाँ कुर्सी राख्ने, यहाँ सामान राख्ने। मानौ मेरो सपना त्यही कोठाभित्र आकार लिन थालेको थियो। घर फर्किएर सासु ससुरालाई सबै कुरा सुनाए, उहाँहरू पनि खुसी हुनुभयो। तर अर्को समस्या बाँकी थियो, पैसा। भाडा तिर्नु पर्ने, सामान किन्नु पर्ने, ऐना, कुर्सी, क्रिम, मेकअपका सामग्री, विभिन्न सामानहरू, मेहन्दीका सामान, सबैका लागि पैसा चाहिन्थ्यो। त्यो रात फेरि निन्द्रा लागेन, मनमा अनेक कुरा खेलिरहे। के साँच्चै सम्भव छ? के म सफल हुन सक्छु? के मानिसहरू मेरो पार्लरमा आउलान् त? यस्ता प्रश्नहरू आइरहे। तर अचानक देशिकाको अनुहार सम्झे, छोराको मुस्कान सम्झे, आफ्नो विगत सम्झे। यति धेरै दुःख सहेर यहाँसम्म आइपुगेकी थिए, अब डरले पछि हट्ने अधिकार थिएन। भोलिपल्ट बिहान उठ्दा मेरो निर्णय स्पष्ट भइसकेको थियो, जे हुन्छ हुन्छ, म प्रयास गर्नेछु। सफल भए राम्रो, असफल भए पनि कम्तीमा प्रयास नगरेको पछुतो रहने छैन। त्यो दिन मैले जीवनको अर्को महत्वपूर्ण निर्णय लिए, कमलाले अब आफ्नै पार्लर खोल्नेछे। त्यो निर्णयसँगै मेरो जीवनको नयाँ अध्याय शुरू भयो। तर अगाडिको बाटो अझै सजिलो थिएन, किनकि सपना शुरू गर्नु एउटा कुरा थियो, त्यसलाई टिकाइराख्नु अर्को, अनि त्यही संघर्षले मलाई अझ बलियो बनाउने थियो। आफ्नै पार्लर खोल्ने निर्णय गरेपछि मेरो मनमा डर र उत्साह दुवै थिए। एकातिर लाग्थ्यो अब जीवनले नयाँ मोड लिँदैछ, अर्कोतिर लाग्थ्यो यदि असफल भए भने। तर यसपटक मैले डर भन्दा विश्वासलाई रोजेकी थिएँ, किनकि डरले मलाई धेरै वर्ष रोक्यो। अब बाँकी जीवन रोकिएर होइन, अघि बढेर बाँच्न चाहन्थे। बजारको त्यो सानो कोठा मैले फेरि गएर हेरे, भाडा धेरै थिएन, मेरो क्षमता अनुसारकै थियो। कोठा सानो थियो तर सपना ठूलो थियो, त्यसैले त्यो कोठा मलाई दरबार भन्दा कम लागेन। भाडाको कुरा मिल्यो, कोठा निश्चित भयो, घर फर्किँदा मनभरि खुसी थियो। धेरै वर्षपछि मैले आफ्नो भविष्यका लागि कुनै राम्रो खबर बोकेर घर फर्केकी थिएँ। जेसिका र छोरालाई खबर सुनाए, उनीहरू त झन् म भन्दा पनि धेरै खुसी भए। आमाको आफ्नै पसल हुन्छ? जेसिकाले उत्साहित हुँदै सोधी। हो, मैले भने, त्यसमा म पनि बस्न पाउँछु? उसको त्यो प्रश्न सुनेर म हाँसेँ, पाउँछौ नि। उनीहरूको खुसी देखेर मेरो हिम्मत झन बढ्यो। तर अब वास्तविक संघर्ष शुरू भएको थियो, कोठा मात्र भएर पुग्दैनथ्यो, सामान पनि चाहिन्थ्यो। ऐना, कुर्सी, टेबल, क्रिमहरू, फेसियलका सामग्री, मेकअपका सामान, कपाल मिलाउने उपकरण, सबै कुरा जोड्दा रकम निकै ठूलो देखिन्थ्यो। मैले जम्मा गरेको पैसा पर्याप्त थिएन। केही दिन निकै तनावमा बिते, राति सुद्धा पनि हिसाब किताब मात्र दिमागमा घुम्थ्यो। यति पैसा यहाँ, उति पैसा त्यहाँ, अझै यति पुगेन। कहिलेकाहीँ लाग्थ्यो सपना शुरू हुनु अघि नै रोकिने हो कि, तर भगवानले सायद मेरो संघर्ष देखिरहनु भएको थियो। एक दिन ससुराले मलाई बोलाउनु भयो, कति पैसा अपुग्छ? मैले झस्किएर उहाँतिर हेरे, बाबा म आफै मिलाउँछु। उहाँ मुस्कुराउनु भयो, तिमी हाम्रो छोरी हौ, सकिने सहयोग हामी गर्छौ। त्यो कुरा सुन्दा म बोल्नै सकिन, आँखा रसाए, किनकि जीवनले साथ छोडेपछि पनि उहाँहरूले कहिले मलाई पराई बनाउनु भएन, त्यो माया म कहिले बिर्सन सक्दिन। उहाँहरूको सहयोगले केही आवश्यक सामान किन्ने बाटो खुल्यो, अनि शुरू भयो तयारी। कोठा सफा गरियो, पुराना भित्ताहरू रंग लगाइयो, सानो भए पनि राम्रो बनाउने प्रयास गरियो। पहिलो पटक ऐना ल्याएर भित्तामा झुन्ड्याएको दिन म धेरै बेर त्यसैलाई हेरेर टोलाएकी थिएँ। मानौ त्यो ऐनामा केवल मेरो अनुहार थिएन, मेरो भविष्य देखिरहेकी थिएँ। त्यसपछि कुर्सी आयो, टेबल आयो, सामानहरू बिस्तारै थपिँदै गए। हरेक सामानसँग एउटा कथा थियो, हरेक सामानसँग संघर्ष जोडिएको थियो। यता गाउँका मानिसहरू फेरि कुरा गर्न थाले, चल्छ त यस्तो पसल, कति दिन टिक्ला, महिलाले एक्लै व्यवसाय चलाउन सजिलो छैन। यी कुरा मेरो कानसम्म पनि पुग्थे, तर यसपटक ती शब्दहरूले मलाई भत्काउन सकेनन्, किनकि म धेरै ठूलो पीड़ा पार गरेर आएकी थिएँ। अब केही व्यङ्ग्यले मलाई रोक्न सक्दैनथ्यो। एक साँझ सबै तयारी लगभग सकिएको थियो, म एक्लै पार्लर भित्र बसेकी थिएँ। सामान्य ऐना थियो, वरिपरि सामानहरू थिए, अझै ग्राहक आएका थिएनन्।
अझै उद्घाटन भएको थिएन, तर त्यो कोठा भित्र बसेर मेरो आँखाबाट आँसु बग्न थाले। यो दुःखको आँसु थिएन, यो गर्वको आँसु थियो, किनकि एक समय आफूलाई पूर्ण रूपमा हारिसकेको ठानेकी कमला आज आफ्नै सपनाको ढोकामा उभिएकी थिए। त्यो क्षण मैले मनमनै एउटा कुरा भने, म भाँचिएकी थिएँ तर सकिएकी थिइन। अनि त्यही क्षणबाट मेरो जीवनको अर्को सुन्दर अध्याय शुरू हुन तयार थियो। पार्लरको सबै तयारी सकिएपछि उद्घाटनको दिन पनि आयो। ठूलो कार्यक्रम केही गरिएको थिएन, न त धेरै मानिस बोलाइएको थियो, किनकि त्यो पार्लर कुनै धनी मान्छेको लगानीबाट बनेको थिएन, त्यो त एउटा महिलाको आँसु, संघर्ष र आत्मविश्वासले बनेको थियो। त्यसैले त्यसको शुरूआत पनि सरल थियो। बिहान म चाँडै उठे, नुहाए, पूजा गरे, भगवानको अगाडि दीप बालेर एउटा मात्र प्रार्थना गरे, हे भगवान, धेरै केही चाहिएको छैन, केवल मेरो मेहनतलाई सम्मान मिलोस्। त्यसपछि सासू ससुरा छोरा छोरी र केही आफन्तसँगै पार्लर पुगे। सानो पूजा गरियो, सबैले शुभकामना दिनुभयो। जेसिका त सबैभन्दा खुशी थिए। ऊ बारम्बार बोर्डतिर हेर्दै थिए, किनकि त्यो बोर्डमा पहिलो पटक कमला ब्युटी पार्लर लेखिएको थियो। आफ्नो नाम बोर्डमा देख्दा मेरो मनको अवस्था शब्दमा भन्न सक्दिन। कुनै समय आफ्नै अस्तित्व हराएको महसुस गर्ने म आज आफ्नै नामको व्यवसायको अगाडि उभिएकी थिए। त्यो क्षण साँच्चै विशेष थियो। उद्घाटन सकियो, सबैजना बिस्तारै फर्किनुभयो। म पार्लर भित्र एक्लै बसिरहे। सामुन्ने खाली कुर्सी थियो, ढोका खुल्ला थियो, तर ग्राहक कोही थिएन। समय बिस्तारै बित्दै गयो, एक घण्टा, दुई घण्टा। मनमा फेरि पुरानो डर आउन थाल्यो, कोही आएन भने मैले गल्ती त गरिन। तर आफैलाई सम्झाए, सबै कुरा पहिलो दिनमै हुँदैन, धैर्य गर्नुपर्छ। यति सोच्दै गर्दा ढोकाबाट एक महिला भित्र पस्नुभयो, म जसँग भए। उहाँले मुस्कुराउँदै भन्नुभयो, फेसियल गरिदिनुहुन्छ? त्यो वाक्य सुन्न साथ मेरो मुटु खुशीले भरियो, किनकि उहाँ मेरो जीवनको पहिलो ग्राहक हुनुहुन्थ्यो। मैले मुस्कुराउँदै कुर्सी देखाएँ, तर भित्रभित्र हात कामिरहेका थिए। डर पनि थियो, उत्साह पनि थियो। मैले सिकेको सबै कुरा सम्झदै ध्यानपूर्वक काम गरे। काम सकिएपछि उहाँले ऐनामा हेर्नुभयो अनि मुस्कुराउनु भयो, राम्रो भयो। त्यो तीन शब्द मेरो लागि पुरस्कार भन्दा कम थिएन। उहाँले पैसा दिनुभयो, मैले कामिरहेको हातले त्यो पैसा लिएँ। उहाँ बाहिर निस्किएपछि केही क्षणमा चुपचाप बसिरहे, त्यसपछि आँखा भरिए, किनकि त्यो मेरो जीवनको पहिलो व्यावसायिक कमाई थियो। पहिलो पटक आफ्नै सिपबाट कमाएको पैसा, पहिलो पटक आफ्नै सपनाले दिएको प्रतिफल। त्यो रकम ठूलो थिएन, तर त्यसको मूल्य अमूल्य थियो। बेलुका घर फर्किएपछि मैले त्यो पैसा सासूको हातमा राखिदिएँ। उहाँले अचम्म मान्नुभयो, किन दिएको? मैले आस्तै भने, मेरो पहिलो कमाई हो। उहाँको आँखामा पनि आँसु भरियो, तिमी सफल हुन्छौ छोरी। त्यो आशीर्वादले मेरो मन झन बलियो बनायो। त्यसपछि दिनहरू बिस्तारै बदलिन थाले। सुरुमा दिनमा एकजना ग्राहक आउँथे, कहिलेकाहीँ कोही पनि आउँदैनथे। तर म निराश भइन, किनकि अब म परिणाम भन्दा धेरै मेहनतमा विश्वास गर्न थालेकी थिएँ। एक ग्राहक सन्तुष्ट हुन्थे, अर्कोलाई सिफारिस गर्थे। बिस्तारै नाम फैलिन थाल्यो, गाउँका महिलाहरू आउन थाले, वरिपरिका ठाउँबाट पनि ग्राहक आउन थाले। अनि धेरै वर्षपछि मेरो जीवनमा एउटा कुरा फर्किन थाल्यो, खुशी। त्यो खुशी कुनै पुरुषको साथबाट आएको थिएन, कुनै सम्बन्धबाट आएको थिएन। त्यो खुशी आफ्नै मेहनतबाट आएको थियो, आफ्नै पहिचानबाट आएको थियो। र यही समयमा भगवानले मेरो जीवनका लागि अर्को अप्रत्याशित मोड तयार गरिरहनु भएको थियो। पार्लर खुलेको केही महिना भइसकेको थियो। सुरुमा दिनभर ग्राहक कुरेर बस्ने दिनहरू पनि थिए। अहिले भने अवस्था बिस्तारै बदलिँदै थियो। गाउँका महिलाहरू आउन थालेका थिए। कुनै विवाह, व्रतबन्ध, तीज वा अन्य कार्यक्रममा श्रृंगार गराउन आउनेहरूको संख्या पनि बढ्दै गइरहेको थियो। आमदानी अझै धेरै थिएन, तर पहिले भन्दा राम्रो थियो। सबैभन्दा ठूलो कुरा, अब म कसैसँग हात फैलाएर बाँचिरहेकी थिएन। आफ्नो मेहनतले कमाएर छोराछोरीको खर्च चलाउन सकिरहेको थिएँ। त्यो अनुभूति नै मेरो लागि सबैभन्दा ठूलो उपलब्धि थियो। यता छोराछोरी पनि ठूला हुँदै गइरहेका थिए, उनीहरूको पढाइ राम्रो भइरहेको थियो। घरमा पहिलेको जस्तो तनाव पनि थिएन, दुःखका सम्झनाहरू अझै थिए, तर ती सम्झनाले अब मलाई हरेक दिन रुवाउँदैनथे। म बिस्तारै घाउसँगै बाँच्न सिकिरहेकी थिएँ। एक दिन पार्लरमा एउटा महिला ग्राहक आउनुभयो। उहाँ पहिलेदेखि नै आउने ग्राहक हुनुहुन्थ्यो। काम सकिएपछि कुराकानी हुँदै थियो। त्यसै क्रममा उहाँले एउटा कुरा गर्नुभयो, कमला, तिमी धेरै बलियो रहेछौ। म मुस्कुराए। यस्ता कुरा धेरैले भन्न थालेका थिए, तर त्यसपछि उहाँले अर्को कुरा थप्नुभयो, हाम्रो बैंकमा काम गर्ने एकजना सर छन्, उहाँले तिम्रो बारेमा धेरै राम्रो कुरा गर्नुहुन्छ।
अचम्म पारे किनकि बैंकसँग मेरो खासै सम्बन्ध थिएन। कहिलेकाहीँ पैसा जम्मा गर्न वा निकाल्न जाने बाहेक मैले सामान्य रूपमा सोधे मेरो बारेमा। उहाँ हाँस्नुभयो, हो तिमीले एक्लै संघर्ष गरेर जीवन सम्हालेको कुरा उहाँलाई थाहा रहेछ। त्यो कुरा सुन्दा मलाई खासै केही लागेन किनकि त्यस बेला मेरो ध्यान आफ्नो काम र छोराछोरीमै थियो। तर केही दिनपछि संयोगवश बैंक जाँदा मैले उहाँलाई देखेँ। उहाँ बैंकको अकाउन्टतिर काम गरिरहनु भएको थियो। सामान्य भेट भयो, सामान्य नमस्ते भयो, त्यसपछि म आफ्नो काम गरेर फर्किएँ। त्योभन्दा बढी केही भएन। तर त्यसपछि बिस्तारै कहिलेकाहीँ भेट हुन थाल्यो। बैंकमा जाँदा, बजारमा भेट हुँदा वा कुनै कार्यक्रममा उहाँको व्यवहार अरूभन्दा फरक लाग्थ्यो किनकि उहाँले मलाई दया गरेर होइन सम्मान गरेर कुरा गर्नुहुन्थ्यो। मेरो विगतको कथा थाहा भएर पनि कहिल्यै सहानुभूतिको दृष्टिले हेर्नु भएन, बरु मेरो संघर्षको सम्मान गर्नुहुन्थ्यो। धेरै वर्षपछि कसैले मलाई बेचारी नभनी सक्षम मानिरहेको महसुस भएको थियो। त्यो अनुभूति नयाँ थियो र मनलाई शान्ति दिने खालको थियो। यता पार्लर पनि बिस्तारै राम्रो चल्न थालेको थियो। आर्थिक अवस्था पहिलेको भन्दा धेरै सुधारिएको थियो। छोराछोरीको पढाइ सहज हुँदै गएको थियो। जीवनको नाम सुन्दा मन दुख्ने दिनहरू पनि कम हुँदै गएका थिए। मैले विगत बिर्सिएकी थिएन तर विगतकै कैदी भएर पनि बसिरहेको थिइन। एक दिन बैंकको काम सकेर निस्कँदै गर्दा उहाँले सहज रूपमा भन्नुभयो, तपाईँले धेरै संघर्ष गर्नुभयो है। म केही क्षण चुप लागे, त्यसपछि मुस्कुराएर भने, जीवनले सिकायो। उहाँले मुस्कुराउँदै भन्नुभयो, तर जीवनले हराउन सकेन। त्यो वाक्य मेरो मनमा धेरै बिरसम्म गुन्जिरह्यो किनकि त्यो वाक्यमा दया थिएन, सम्मान थियो। र धेरै वर्षपछि पहिलो पटक मैले महसुस गरे कसैको नजरमा म केवल सम्बन्ध विच्छेद भएकी महिला होइन रहेछु, म एउटा संघर्ष गरेर उठेकी महिला पनि रहेछु। त्यही सम्मानबाट एउटा नयाँ मित्रताको शुरूआत भयो। अझै प्रेम थिएन, अझै कुनै सम्बन्धको कुरा थिएन, केवल दुई परिपक्व मानिसहरू बीचको सम्मान र मित्रता थियो। तर कहिलेकाहीँ जीवनका सबैभन्दा सुन्दर सम्बन्धहरू यस्तै साधारण कुराबाट शुरू हुने रहेछन्। मलाई थाहा थिएन भविष्यमा के हुनेछ, तर यति भने महसुस हुन थालेको थियो भगवानले मेरो जीवनमा सबै कुरा खोज्नु भएको रहेनछ, केही राम्रो कुरा अझै बाँकी राख्नु भएको रहेछ। बैंकमा भेटिएका ती व्यक्तिको नाम उमेश थियो। शुरूमा हाम्रो कुराकानी सामान्य नै थियो, बैंकको काम, बजारका कुरा, छोराछोरीको पढाइ, यस्तै सामान्य विषयहरू। तर बिस्तारै हामी एकअर्काको जीवनबारे पनि जान्न थाल्यौं। मैले आफ्नो बारेमा धेरै कुरा खुलाउन चाहन्थे किनकि जीवनले दिएको घाउ अझै पूरै निको भएको थिएन। तर उमेशको व्यवहारमा एउटा विशेष कुरा थियो, उहाँ कहिले अनावश्यक जिज्ञासु बन्नुहुन्नथ्यो, कहिले मेरो विगतको ट्याएर प्रश्न गर्नुहुन्नथ्यो। जति सुनाउँथे त्यति मात्र सुन्नुहुन्थ्यो। सायद त्यही कारणले म उहाँसँग सहज महसुस गर्न थालेकी थिएँ। एक दिन पार्लर बन्द गरेर घर फर्किने बेला बैंक नजिकै भेट भयो। त्यो दिन कुराकानी अलि लामो भयो। कुरा गर्दा गर्दै पहिलो पटक उहाँले आफ्नो बारेमा केही भन्नुभयो। सबैलाई लाग्छ म खुशी छु, उहाँ मुस्कुराउन खुल्दै हुनुहुन्थ्यो, तर त्यो मुस्कानभित्र लुकेको पीड़ा मैले महसुस गरे। किन त्यस्तो भन्नुभएको, मैले सोधे। उहाँ केही बेर मौन बस्नुभयो अनि बिस्तारै भन्नुभयो, मेरो पनि घर छ तर घर जस्तो छैन। त्यो वाक्य सुनेपछि म चुप लागे किनकि त्यस्ता वाक्यहरू केवल पीड़ा भोगेको मानिसले मात्र बोल्न सक्छन्। त्यसपछि उहाँले आफ्नो जीवनको कुरा सुनाउनु भयो। उहाँको विवाह भएको धेरै वर्ष भइसकेको थियो तर सन्तान भएको थिएन, त्यसै कारण श्रीमान श्रीमती बीच दूरी बढ्दै गएको रहेछ, समयसँगै सम्बन्ध चिसिँदै गएको रहेछ। अन्तत उहाँकी श्रीमती अलग बस्न थालेकी रहेछन्। कानूनी रूपमा सम्बन्ध सकिएको थिएन तर मनको सम्बन्ध धेरै पहिले नै टुटिसकेको रहेछ। त्यो कुरा सुनिरहँदा मलाई आफ्नै जीवन सम्झना आयो। फरक कथा थियो तर पीड़ा उस्तै थियो। मसँग छोराछोरी थिए, उहाँसँग थिएनन्। मेरो श्रीमान अर्को सम्बन्धतिर लाग्नु भएको थियो। उहाँकी श्रीमती टाढा गएकी थिइन् तर दुवैको मनमा एउटा खालीपन थियो। त्यस दिन हामी धेरै बेर कुरा गयौं। पहिलो पटक मैले महसुस गरे उहाँले मेरो दुःख बुझ्नुको कारण केवल संवेदनशीलता मात्र रहेनछ, उहाँ आफै पनि पीड़ाबाट गुज्रनु भएको रहेछ। त्यसपछि हाम्रो मित्रता झन स्वाभाविक रूपमा बढ्न थाल्यो। न कुनै बाचा, न कुनै प्रेमको कुरा, न कुनै हतार, केवल दुईजना मानिस जसले जीवनको कठोरता भोगेका थिए र एक अर्काको कुरा बिना निर्णय सुन्न सक्थे। उमेश प्राय भन्नुहुन्थ्यो, दुःखले मान्छेलाई नराम्रो बनाउँदैन, यदि सही रूपमा सामना गर्यो भने अझ राम्रो बनाउँछ। उहाँका ती कुरा सुन्दा मलाई आफ्नै यात्रा सम्झना आउँथ्यो। सायद त्यसैले होला उहाँसँग कुरा गर्दा मन हलुका हुन्थ्यो।
वर्षौं पछि कसैसँग मनका कुरा गर्दा डर लाग्दैनथ्यो, तर म अझै सतर्क थिएँ किनकि एकपटक विश्वास गरेर धेरै ठूलो चोट खाएकी थिएँ। फेरि त्यही गल्ती दोहोर्याउन चाहन्नथे। उमेशले पनि कहिले दबाब दिनु भएन, कहिले सम्बन्धको कुरा गर्नु भएन। उहाँ केवल साथी बनेर साथ दिनुहुन्थ्यो र कहिलेकाहीँ जीवनमा त्यही साथ नै सबैभन्दा ठूलो औषधि हुँदो रहेछ। मलाई थाहा थिएन भविष्यले के लेखेको छ, तर यति भने पक्का थियो मेरो जीवनमा धेरै वर्षपछि एउटा यस्तो व्यक्ति आएको थियो जसले मेरो विगतलाई होइन मेरो संघर्षलाई सम्मान गर्थ्यो र सायद त्यही सम्मानबाट कुनै दिन नयाँ सम्बन्धको बिउ उम्रने थियो। उमेशसँगको मित्रता बिस्तारै गहिरिँदै गइरहेको थियो, तर त्यो मित्रता अरूले सोच जस्तो थिएन। त्यहाँ कुनै हतार थिएन, कुनै स्वार्थ थिएन, कुनै बनावटीपन थिएन। बरु त्यहाँ दुईजना घाइते मानिसहरूको आपसी सम्मान थियो। दुवैले जीवनमा धेरै गुमाएका थिए, दुवैले एक्लोपन भोगेका थिए र दुवैले सम्बन्ध टुट्नुको पीड़ा बुझेका थिए। सायद त्यही कारणले हाम्रो कुराकानी सहज बन्दै गइरहेको थियो। कहिलेकाहीँ बैंकको काम परे भेट हुन्थ्यो, कहिलेकाहीँ फोनमा सामान्य कुरा हुन्थ्यो। उहाँले कहिले मेरो व्यक्तिगत सीमाभन्दा बाहिर जाने प्रयास गर्नु भएन। त्यो कुरा मलाई सबैभन्दा राम्रो लाग्थ्यो किनकि सम्मान बिना कुनै सम्बन्ध टिक्दैन भन्ने कुरा मैले जीवनबाट सिकिसकेकी थिएँ। एक दिन पार्लरमा ग्राहक कम थिए, उमेश बैंकको काम सकेर त्यतैतिर आउनु भएको रहेछ। बाहिरबाटै नमस्ते गरेर फर्किन खोज्नुभयो। मैले नै भने भित्र आउनुहोस् न, चिया खाएर जानुहोस्। उहाँ मुस्कुराउँदै भित्र पस्नुभयो। हामी सामान्य कुराकानी गरिरहेका थियौं। त्यही बेला जेसिका विद्यालयबाट फर्किन्, उसीले पार्लर भित्र आई, मलाई देखेर हाँसी अनि उमेशलाई देखेर केही बेरी हेरी। नमस्ते अंकल, उमेशले पनि हाँस्दै उत्तर दिनुभयो। नमस्ते, पढाइ कस्तो भइरहेको छ? जेसिकाले उत्साहित हुँदै आफ्ना विद्यालयका कुरा सुनाउन थाली। म छेउबाट हेरिरहेकी थिएँ। उमेशको बच्चासँग बोल्ने तरिका निकै आत्मीय थियो, बनावटी होइन, सहज। त्यो दृश्य देख्दा मनभित्र अनौठो शान्ति महसुस भयो किनकि धेरै वर्षपछि मेरो छोराछोरी कसैसँग निसङ्कोच हाँसेर कुरा गरिरहेका थिए। केही दिनपछि फेरि अर्को संयोग भयो। छोरा पनि पार्लरमा आएको बेला उमेशसँग भेट भयो। उहाँले उसको पढाइबारे सोध्नुभयो, भविष्यका योजना सोध्नुभयो र प्रोत्साहनका केही कुरा गर्नुभयो। घर फर्किने बेला छोराले मलाई सोध्यो, आमा उहाँ राम्रो मान्छे हुनुहुँदो रहेछ। मैले मुस्कुराएर मात्र टाउको हल्लाएँ, तर मनभित्र एउटा हल्का तरङ्ग उठेको थियो। यता सासू ससुराले पनि मेरो जीवनमा आएको परिवर्तन महसुस गर्न थाल्नु भएको थियो। पहिले जस्तो सधैँ उदास रहने कमला अब रहेकी थिइन। काममा व्यस्त हुन्थे, ग्राहकसँग हाँसेर बोल्थे, घरमा पनि पहिलेको भन्दा बढी मुस्कुराउन थालेकी थिए। एक साँझ सासूले मलाई हेर्दै भन्नुभयो, तिम्रो अनुहार फेरि उज्यालो हुन थालेको छ। त्यो कुरा सुन्दा मेरो मन भरियो किनकि एक समय थियो जब महिनामा आफ्नो अनुहार हेर्न डराउँथे। आज फेरि जीवनतिर फर्केर हेर्न सक्ने भएकी थिए। त्यसैबीच एक दिन उमेशले आफ्नो मनको अर्को पाटो पनि सुनाउनु भयो, सन्तान नहुँदा मान्छेले कति कुरा सुन्नुपर्छ थाहा छ। उहाँको सुर निकै भारी थियो, मैले चुपचाप सुनिरहे। कहिलेकाहीँ आफूलाई दोष दिन्थे, कहिलेकाहीँ भाग्यलाई, अनि बिस्तारै सम्बन्ध पनि टाढिँदै गयो। त्यो कुरा सुन्दा मेरो मन दुख्यो किनकि समाजले महिलालाई मात्र होइन पुरूषलाई पनि कतिपय पीड़ामा एक्लै छोडिदिन्छ भन्ने कुरा मैले त्यही दिन अझ स्पष्ट बुझे। त्यसपछि हामी बीचको सम्बन्ध अझ गहिरो बुझाइमा बदलिन थाल्यो। उहाँले मेरो पीड़ा बुझ्नुहुन्थ्यो, म उहाँको पीड़ा बुझ्थे र त्यही बुझाइले हाम्रो मित्रतालाई बलियो बनाइरहेको थियो। तर मनको कुनै कुनामा एउटा डर अझै बाँकी थियो, फेरि कसैलाई विश्वास गर्ने, फेरि कसैलाई जीवनमा ठाउँ दिने, के त्यो सम्भव थियो? मसँग त्यसको उत्तर थिएन, सायद उमेशसँग पनि थिएन। तर समयसँगै एउटा कुरा भने स्पष्ट हुँदै गइरहेको थियो, हामी एकअर्काको जीवनमा केवल चिनजानका व्यक्ति मात्र रहेनौं, हामी एकअर्काको मन बुझ्ने साथी बनिसकेका थियौं। र कहिलेकाहीँ साँचो प्रेमको शुरूआत प्रेमका शब्दबाट होइन यस्तै गहिरो मित्रताबाट हुने रहेछ।

भर्खरै तपाईँले सुन्नुभयो कथा डिभोर्स पछिको प्रेमको यो तेस्रो भाग। तपाईँलाई कथा यहाँसम्म आइपुग्दा कस्तो लागिरहेको छ, कुनै जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा, रेडियो सलुङ सामुदायिक एफएम 92.7 MHz, चरीकोट चरीगेङ दोलखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosalung@gmail.com। वाचन भइरहेको कथा डिभोर्स पछिको प्रेमको यो तेस्रो भाग रहेको थियो। तपाईले यस कथाको अघिल्लो भाग अर्को साता पनि सुन्नुपर्ने हुन्छ, सुन्न नभुल्नुहोला। यति राम्रो कथाको लागि लेखिका सन्तोषी खड्काजीलाई धन्यवाद व्यक्त गर्दै, कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि आभार व्यक्त गर्दै, आजको बसाईबाट अर्को साता भेट्ने वाचा गर्दै प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
9: अविनाश, तिमी किन निराश छौ त?
10: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
9: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बुम बुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोडमाथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हाँसो फ्याबुल्ला टसिदेले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिटो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे छिटो लासो खोबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852725894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: नमस्कार।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: हैन, के एकले गुनगुन गरिराको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844649708 9844649708।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आकर्षक मोडल का कुर्सी टेबल यही एसपीएल का सब प्लास्टिक का बाटा बाल्टिन लगायत भाड़ा सुबह मूल्य में उपलब्ध कराउँछ नि
1: मेरिया मैनी गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: यही हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949241542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
4: रात छिपिँदैछ बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला तर एकपटक याद गर्नुहोस् त
5: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो
4: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि
5: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
4: हेर्नुहोस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
5: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
4: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि
5: रात निष्ठुरी हुन्छ यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ
4: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त अनि अम्खोरामा पानी नि
5: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है
4: यसबाट जोगिन ध्यान पुर्याउ सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
6: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश
7: यो रेडियो सैलुङको समय सूचक हो
8: यति बेला बेलुकीको 10 बजेको छ

नारायण अब यो बताइ नि भएको श्री हरिवंश पुराण यो महात्म्य छैटौं अध्यायले गरिकन कति कुराको विस्तार गरिन्छ भन्दाखेरि सुन्नु सौनका आदि भनिकन सौनका आदि नामका 88,000 ईश्वरका प्रति गुरु शुद्धजीले बताउनु भएको छ। सोही नै कथाहरू ल्याएर यतापट्टि वैशम्पायन नामका गुरुले राजा जन्मेजयलाई ल्याएर बताउनु भइरहेको छ। सोही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौं। राजन अब त्यसै मौकामा जब यतापट्टि के भयो त भन्ने विषयलाई भनेदेखि अब यो राजा जन्मेजयलाई सम्पूर्ण कुरा यो जुन उतापट्टि जो गर्नुपर्ने जो साङ्गीको विधानहरू सबै कुरा जो ल्याएर बताइसकेपछि उपरान्त अनिखेरि भन्नुहुन्छ उतापट्टि जो राजा जन्मेजय के भन्नुहुन्छ भन्ने विषयलाई भने हो गुरु त्यसो भएदेखि अब मलाई के सुन्नको इच्छा छ त भन्ने विषयलाई भनेदेखि जस्तै हरिवंश पुराण आरम्भ गर्नका लागिमा अब उत्तम महिना उत्तम ठाउँहरू अनिखेरि अब कुन किसिमको हुन्छ अनिखेरि त्यसको जुन हो महात्म्यहरू ल्याएर जो बताइदिनुहोस् प्रभु अनि म त्यो सुन्न चाहन्छु भनेर जब त्यसरी जब उता राजा जन्मेजयले भनिसके

विपक्षी प्रान्त अहिले वैषम पानेन अमेरिका जोगुर भन्न लाग्नु भइरहेको छ। अनि के भन्नुहुन्छ त भने यसलाई भनेदेखि ओहो ए महाराज हेर्नुहोस् ल अब तपाईँ राम्रोसँगले गरिकन सुन्नु, हजुरले गरेका जुन प्रश्नहरू हुन् ती प्रश्नहरू एकदम म बताउने काम गर्छु भनेर भन्नुहुन्छ। जस्तै अब यो पुराण लगाउँदाखेरिमा हामीहरूले कसलाई त भने यसलाई भनेदेखि अनि दैवाज्ञ भनेर भनिन्छ कसलाई ज्योतिषलाई। अनि हेरि पुराण लाउने विचार भइसकेपछि उपरान्त अनि ज्योतिष गुरुलाई निमन्त्रणा गर्नुपर्छ। कहाँ गर्ने? हाम्रै घरमा गर्ने। अनि खेत ठ्याक्क त्यहाँ गर्ने, अनि खेत त्यहाँ आउनुहुन्छ अथवा या ज्योतिषकै घरमा जान लाग्यौँ हामी अथवा जो अब कुन किसिमको हुन्छ अब सकेसम्म आफ्नो घरमा निम्ता दिने बोलाउने त्यति भएन उहाँको आउने अनुकूल रहेन सायद आउन नसक्ने हुनुहुँदो रहेछ भनेदेखि उहाँलाई भेट्न मै जानुपर्छ उहाँकै घरमा। अनि खेत त्यति भइसकेपछि चाहिन्छ ज्योतिषै चाहिन्छ चाहिसकेपछि अनिखेरि अब जो त्यसरी त्यो भइसकेपछि उपरान्त हो गुरु मैले यसरी जो नौ दिनसम्म हरिवंश पुराण लाउन भनेर मैले ठिक पारिराखेको छु भनेदेखि अब यो कुन कुन महिनामा ठिक पर्छ कसरी ठिक पर्छ कुन ठाउँमा ठिक पर्छ अरू यो आदि गरेका कुराहरू सबै कुरा हजुरले जो हेरिदिने राम्रोसँगले गरिकन अब महिना कुन महिना उत्तम हुन्छ र अब कुन कुन ठाउँ उत्तम हुन्छ अनिखेरि कुन कुन बेला बखतमा उत्तम हुन्छ यो सबै कुरा हेरिदिनुहोस् गुरु भनेर अनुरोध गर्ने। अनिखेरि गुरुलाई त्यो अनुरोध गरिसकेपछि उपरान्त अनिखेरि उतापट्टि जो गुरुले हेर्दै हेर्दै हेर्दै जानुहुन्छ अनि अब त्यो सुन्नको खातिरमा जो ध्यानपूर्वकले गरिकन सुन्नुहोस् जन्मे जयो भनेर भन्नुहुन्छ वैषम पाएन गुरु। जस्तै अब त्यो उत्तम महिना कहिले हुन्छ भने सुन्नु वैषम वैशाखमा पनि उत्तम हुन्छ, माघमा पनि उत्तम हुन्छ, कार्तिकमा पनि उत्तम हुन्छ, भदौमा पनि उत्तम हुन्छ, असोजमा पनि उत्तम हुन्छ। अनिखेरि अब यस्ता यस्ता किसिमको माघ फागुन यो आदि गरिएका जो महिनामा उत्तम हुन्छ अब आफूलाई कहिले अनुकूल पर्छ बस कहिले अनुकूल पर्छ अनुकूल मिलेका बेलामा त्यो उत्तम हुन्छ। अनिखेरि शुक्ल पक्ष पार्नुपर्छ सकेसम्म सकेसम्म शुक्ल पक्ष पार्नुपर्छ। अब देवताको जो शुक्ल पक्ष अनि के का लागि सृष्टि गरेको त भने यसलाई भने देवताको खातिरमा शुक्ल पक्ष सृष्टि गर्नुभयो कृष्ण पक्ष अनि अब के को लागि भने यसलाई भने पितृका खातिरमा कृष्ण पक्ष। अब कसैले जो पितृकै खातिरमा श्रीमद् भागवत लगाउने रहेछ भइएछ भनेदेखि त्यसमा जो कृष्ण पक्षमा लाउँदा केही फरक पर्दैन पितृका नाममा गर्ने कृष्ण पक्ष शुक्ल पक्ष जुन सुकैमा पनि हुन्छ त्यसै त्यसले गर्दाखेरिमा अनि अब कृष्ण पक्षमा हुँदै हुँदैन भन्न मिल्दैन अनिखेरि अथवा सकेसम्म शुक्ल पक्ष होस् त्यहाँबाट केही शिव लागेन भने कृष्ण पक्षमा पनि हुनसक्छ महाराज हेर्नुहोस्। अनिखेरि अब यता यता किसिमले गरिकन सबै कुरा जो ठिक्क पार्ने ती ल अब यो महिना यी मध्येको ल कुनै फलानु महिना भनेर एउटा महिना जो किटनी गरिदिनुहुन्छ उहाँले गरिसकेपछि उपरान्त अब त्यहाँ हेर्दाखेरि त धेरै कुरा पो जो छल्नुपर्छ त महाराजहरू अनि हेर्दाखेरिमा त्यहाँ अब मिलाउनको खातिरमा त गाह्रो पो छ त जो त्यसलाई जो मिलाउनलाई अति गाह्रो पर्छ। अनिखेरि अब यस्ता जो पूर्णातिथिहरू भए नन्दातिथिहरू भए भद्राहरू भए अनिखेरि अब त्यस्तै किसिमले गरिकन जयाहरू भए यादि गरेको जो तिथिहरूमा त्यहाँबाट उतापट्टि अब बृहस्पति भए शुक्र भए सोमहरू भए अब यस्ता बुधहरू भए अनि अब उतापट्टि बुधबार श्रवण नक्षत्र भए हस्ताहरू भए अनिखेरि पुष्य भए मूलहरू भए यी आदि गरेका जो नक्षत्रहरू अनि त्यहाँ त्यस्ता किसिमको जुन नक्षत्रहरू मध्येमा पनि अब पुनर्वसुहरू भए धनिष्ठाहरू भए मृगशिराहरू भए रेवतीहरू भए अश्विनीहरू भए अनि यस्ता यी किसिमका जो नक्षत्रहरूमा सौभाग्य अनि जस्ता अनिखेरि शुभ योगहरू चाहिन्छ नि त त्यसमा त फेरि शुभ योग नभइकन हुँदैन अनिखेरि अशुभ योगमा जो गर्न मिल्दैन महाराज हेर्नुहोस् शुभ योगहरू चाहिन्छ हेर्नुहोस् अनिखेरि अब यता जोगिनी मिलाउनु पर्यो भद्र मिलाउनु पर्यो अनि अब उतापट्टि जो जस्तै जो शिववासहरू पनि जो जोड्नुपर्छ शिववास जोड्नु पर्यो अनिखेरि हरेक किसिमले अग्निवासहरू जोड्नु पर्यो सारा सम्पूर्ण कुरो जो यसरी जो जुराउने भन्ने कुरा अनि बडो गाह्रो छ महाराज हेर्नुहोस् ओहो ल यो दिनदेखि यो दिनसम्म मात्रै भन्दाखेरि ती सबै दिन नजुर्ने पनि हुनसक्छ अनि यजमानले रोजेका ती सबै दिन नजुर्न पनि सक्छ अनिखेरि एउटा चिज भए अर्को चिज एउटा चिज जुर्छ अर्को जुर्दैन अर्को जुर्छ अर्को जुर्दैन त्यस हेतुले गर्दाखेरिमा अनिखेरि त महामोली कुनै चिज मिस्नु पर्ने अवस्था पनि आउँछ हेर्दाखेरिमा महाराज धेरै जो बाधै नगर्ने चिज अनिखेरि त्यस्तो रहेछ भनेदेखि प्रभु शरणागतमा छौँ ल अब हजुरले जो बाधा नगरिबस्नुहोस् भनेर अलिकति त्यसरी जो अलिकति मिचेर पनि जो गर्न सकिन्छ गर्ने चलन छ त्यस कारणले गर्दाखेरिमा हेर्नुहोस् यो हेर्ने जुराउने भन्ने कुरो अति अप्ठ्यारो हुन्छ अति गाह्रो हुन्छ शैली छैन
हेर्नुहोस् अनिखेरि जब त्यस्तो त्यस्तो किसिमले गरिकन उहाँले भनिएको ल अब यो महिनाको यो गतेदेखि यो गतेबाट थाल्ने अनिखेरि यो गते सम्पन्न गर्ने भनेर भनिसकेपछि अनिखेरि त उहाँले भनिएको त्यो महिनामा हामीहरू जो तयारी परेर बस्नुपर्छ र अनिखेरि जब त्यस्ता त्यस्ता किसिमले गरिकन सम्पूर्ण सामग्रीहरू सबै कुरा जो तयारी जो पूर्व पहिला जो बतायौं हामीहरूले बताए बहुजीले गरिकन त्यसरी जो तयारी हालतमा बस्नु पर्दछ यो महाराज हेर्नुहोस् जब त्यस्ता त्यस्ता किसिमले गरिकन उतापट्टि गर्नुपर्दछ अनिखेरि त्यो गरिसकेपछि उपरान्त त्यस्ता बेलामा अनिखेरि हरिवंश पुराण आरम्भ गर्नुपर्छ अब यो जो पुराणको पुस्तकहरू सकेसम्म जो लेख्ने अब यहाँ त लेख्नु भनेर भनेको त राम्रो अक्षर पारेर रेप विसर्ग बिन्दु मात्र त्रुटि नगरिकन गजब शासले जो लेख्ने लेखेर त्यहाँबाट अनिखेरि जो दिने सात दिन पढाउने त्यही पुस्तक दान गर्ने भनेर भनिएको छ अनिखेरि अब त्यतापट्टि जो लेख्नलाई यो असमर्थ छ अब यत्रो पुस्तक जो लेखेर सम्भावनाको कुरो छैन त्यस कारणले गर्दाखेरि राम्रो असल खाले अनि यो पुस्तक पढ्न सक्ने मानिसलाई लिएर गएर अनिखेरि राम्रो किसिमको शुद्ध भावको पुस्तकहरू नयाँ पुस्तक किनेर ल्याउने किनेर ल्याएर त्यहाँबाट सात दिनसम्म गर्ने सुनको सिंहासनमाथि राख्नुपर्छ यसलाई यो पुस्तक राख्नलाई सुनको सिंहासन बनाउनुपर्छ अनिखेरि जब त्यस्ता माथि जो राख्ने राखेपछि अनिखेरि यतापट्टि अनि पाटका कपडाको तासका कपडाको जो बासाहरू चाहिन्छ महाराज हेर्नुहोस् परमात्मा प्रभु भगवान कृष्णलाई र त्यो विष्णुलाई पूजा गरेर चढाउँदाखेरिमा अनि के भनेको छ त भने यसलाई भन्दाखेरि जस्तै पितामर धरण भयो पहेँलो कपडाहरू जो चढाउनुपर्छ है भनेर भनिन्छ कस्तो पहेँलो पितामरै चाहिँ अब पहेँलो भनेर अर्को जो जोगी पहेँलो पनि हुन्छ तर त्यो चाहिँ शिवको कपडा हो महाराज हेर्नुहोस् अनि यो त शिवजीको कपडा होइन अनिखेरि अर्को जो पितामर कपडा चाहिँ चढाउनु पर्छ यो महाराज हेरी विश्वास यस्ता यस्ता किसिमले गरिकन उतापट्टि जो गर्नुपर्छ जब पितामर धरण बफला फर तरठ अनि अब त्यसरी जुन हो विष्णुलाई जो चढाउँदाखेरिमा पितामर कपडा चढाइन्छ बहिनीलाई र कृष्णलाई भनेदेखि उतापट्टि जो शिवजीलाई चढाउँदाखेरिमा अर्को पहेँलो कपडा चढाइन्छ महाराज जोगी कपडा हुन्छ त्यो चढाइन्छ अनि अब उतापट्टि जुन ब्रह्माजीलाई चढाउँदा सेतो कपडा चढाइन्छ अरे भनेदेखि अब उतापट्टि जो भगवतीलाई चढाउँदाखेरिमा रातो कपडा चढाइन्छ अनि त्यस्तै जो यमराजलाई चढाउँदाखेरिमा कालो कपडाहरू चढाइन्छ अनिखेरि अब सबैलाई एउटै किसिमको जो कपडाहरू चल्दैन महाराज हेर्नुहोस् हजुर हामीलाई पनि त एउटै किसिमको कपडा मन पर्दैन हेर्नु त अब कोहीलाई कुनै मन परेको छ कोहीलाई कुनै रङ मन परेको छ आफ्ना आफ्ना किसिमको जो इच्छा अनुसारको जो मन परेको छ त्यति गर्दाखेरिमा पो कपडा पनि सबै बिक्री हुन्छ बस अनिखेरि सबै रङका हामीहरूले जो लगाएको नै हुन्छ कोहीलाई कोही मन पर्ने भन्ने कुरा त्यस्तो यस्ता किसिमले गरिकन हुन्छ यो महाराज हेर्नुहोस् अनिखेरि त यादै गरेका कुराहरू बडो विचार पुर्याएर अनिखेरि यो गर्नुपर्छ महाराज हेर्नुहोस् जब त्यति भइसकेपछि उपरान्त अनि सबै कुरा तर्जुम मिलाएर अनिखेरि गर्नुपर्छ गर्नुपर्दाखेरिमा अनि जब त्यति भइसकेपछि जुन अब त्यस्ता जो उत्तम महिनाहरू अनि ज्योतिष गुरुहरूले जो लिएको उत्तम महिनामा तयारी भएर बस्नुपर्छ र अनिखेरि यो कथाहरू अनिखेरि लगाएर सुन्नुपर्छ महाराज अनिखेरि अब सुन्न आउनेहरूले पनि कस्तो भनेछ त भने हरेक किसिमले गरिकन जो आउने सकिन्छ रछ भनेदेखि यो परिपुर्याएर पनि आउनुपर्छ महाराज हरिवश त अनिखेरि अब त्यो पितामर कपडाहरू ल्याउनुपर्छ अनिखेरि चढाउनका खातिरमा मजाले अनि जब त्यस्तो भएर जो आउने अब यस्ता नरिवलहरू ल्याउने मिस्त्रीहरू ल्याउने हरेक किसिमका जो उतापट्टि मरमसलाहरू जो ल्याउने अनिखेरि त्यसरी जो लिएर आउने अनि यतापट्टि जो बत्ती काटेर त्यहाँबाट अनिखेरि त्यो बत्ती भिजाएर अनिखेरि ल्याउनुपर्छ महाराज हेर्नुहोस् त्यसरी जो ल्याउनुपर्छ चरुहरू पनि ल्याउनुपर्छ अनिखेरि अब त्यसरी जो हवन गर्नको खातिरमा चरुहरू पनि जो ल्याउनुपर्छ ल्याउँदाखेरि अब यी आदि गरेका कार्यहरू जो हामीहरूको पनि हो है हामीहरूले पनि जो यसरी चिजबिजहरू लैजानुपर्छ भन्दाखेरिमा अब दौडा रहेछन् भने त्यसमा दही ल्याउने दुध ल्याउने घिउ ल्याउने अब यस्ता यस्ता किसिमका जो चिजहरू ल्याउने अनि अब यस्ता जो तिउन तरकारीहरू दही दुध नहुँदाखेरिमा तिउन तरकारी ल्याउँदा नै हुन्छ अनिखेरि अब दही दुध हुनेले पनि जो तिउन तरकारी अथवा नहुनेले पनि तिउन तरकारीहरू सब सागपात इत्यादि जसुकै छ भने पनि यस्ता यस्ता किसिमका जो बेलामा अनि जो ल्याएर चढाउनुपर्छ अनि त्यो ल्याउनु नै के हो सबै कुरा जो धर्मको कुरा छ महाराज हेर्नुहोस् सबै कुरा त्यो गर्नेलाई त्यो ल्याएर चढाउनेलाई अनिखेरि धर्म पुण्य हुन्छ
महाराज हेर्नुहोस् लुगा कपडा चढाउँदा पुण्य हुन्छ, पुण्य नहुने भए किन ल्याइन्छ त हेर्नु त, अलिकति त्यो पूजा सामग्रीहरू सारा कुरा ल्याइन्छ, अलिकति त्यसरी जो सम्पूर्ण देव कलेश गणेश हरि पूजा गर्ने, पण्डित पूजा गर्ने, पुस्तक पूजा गर्ने, अनिखेरि त्यहाँबाट अनिखेरि उतापट्टि जो गर्ने झपक्क परेका मालाहरू ल्याउनु पर्छ, ती माला चढाउनु पर्छ, त्यहाँबाट मालाहरू लगाइदिनु पर्छ, अनि पण्डितहरूलाई पनि अनिखेरि साह्रै राम्रोसँगले गरिकन त्यसरी जो गर्नुपर्छ महाराज, अनिखेरि बस्दाखेरिमा आनन्दपूर्वकले गरिकन बस्नुपर्छ, अनि अब फरक ठाउँ चाहिन्छ भनेर पहिल्यै भनिएको छ, यो पुरानो लाउनलाई साग्रो ठाउँमा हुँदैन, फरक ठाउँमा बडो आनन्दपूर्वकले गरिकन बस्नुपर्छ, बस्दाखेरिमा पण्डितपट्टि मुहेर फर्काएर बस्नुपर्छ सबै मानिसहरूले। हेर्नुहोस् यसरी जो मुहार देख्न पाइएन यदि भनेदेखि त्यो कथा सुनेको स्वाद आउँदैन, अलिकति जो मुहार देख्न पाइन्छ पाउनुपर्छ, अनि सबै कुरा त्यो राम्रो गरेर त्यहाँबाट अलिकति चट्टै बसेर त्यहाँबाट अनिखेरि त्यो कथाहरू सुन्ने महाराज। हेर्नुहोस् जब ती आदि गरेका जो चिजहरू फलफुलहरू भए, केराहरू भए, अम्मा भए, सुन्तला इत्यादि, अब कुन मौसम अनुसारका फलफुलहरू, अनिखेरि फलफुलहरू पनि ल्याउन सकिन्छ, दही दुध घिउहरू इत्यादि ल्याउन सकिन्छ, अनिखेरि सारा सम्पूर्ण चिजहरू सागपातहरू ल्याउन सकिन्छ, अनिखेरि सम्पूर्ण चिजहरू जो ल्याउन सकिन्छ महाराज रछ भन्दाखेरि, अनिखेरि भएसम्मका चिजहरू ल्याएर चढाउनु अति गौरवमय हुन्छ। अनि पर्छ मौका पर्खेर बस्दैन महाराज, जुनसुकै ठाउँमा पनि मौका परेका बेलामा हामीले ल्याएर समर्पण गर्ने हो, त्यो के हो दान हो, त्यो के हो भगवानको भक्ति हो महाराज, जो ईश्वरमा जो भक्ति लागेको हो त्यो, हामीहरूले त्यस्ता किसिमका चिजहरू ल्याउनु, बत्ती ल्याउनु, चरुका सामान ल्याउनुहरू, यो सबै कुरा, भुटेका धानहरू पनि ल्याउनु पर्छ महाराज, धानका फुलहरू, अनि त्यो भुस चाहिँ टिपेर फालेर अलिखेरि त्यो पनि ल्याएर त्यो पनि चढाउनु पर्छ, अनिखेरि एकदम त्यो अध्याय अध्यायमा त्यो चढाउँदाखेरिमा तिनीहरू भुटेका धानहरू का फुलहरू, अनि उतापट्टि त्यो अबिर मिस्नुपर्छ, अनिखेरि फुल र त्योहरू तेलजौहरू पनि मिस्नुपर्छ र अनिखेरि त्यो चढाउनु पर्छ महाराज, चम्मर पङ्खाले हम्किनुपर्छ, हरेक हरेक किसिमका जो कर्महरू यस्ता किसिमले गरिकन गर्नुपर्छ, त्यो कारणले गरिकन के हुन्छ त भने यसोलाई भनेदेखि अनिखेरि चौपट्ट मात्रामा जो पुण्यहरू भएर जान्छ, चिताएको कुरा जो फल मिल्छ, इच्छा सिद्धि हुन्छ, साह्रै राम्रो हुन्छ त्यसमा, र अनिखेरि जब त्यस्तो भयो अब जो गर्नु गर्नु परिसकेपछि आफूहरूले जो फल मिल्दैन, फल मिल्ने किसिमले गरिकन गर्नुपर्छ महाराज। हेर्नुहोस् अनि त्यो फलै मिलेन, दुःख पनि गर्नु, खर्च पनि गर्नु, अनिखेरि अब फल पनि उतापट्टि मिलेन भनेदेखि त के मजा आयो, मजै आउँदैन, त्यस कारणले गर्दाखेरि फल मिल्ने किसिमले गर्नुपर्छ। अनि बेलुका जाँदाखेरिमा हामीहरूले दिउँसो सुनेको कथा कोसेली लानुपर्छ, ओहो प्रसाद त दिँदै दिनु भएन, कोसेली लैजाउँला भने दिनु भएन भन्नु हुँदैन, प्रसादको भन्ने कुरो त, प्रसाद भन्ने कुरो त फुल भयो त, फुल टिगो हो, अनि यो फुल टिगोहरू त्यहाँ लाइन्छ, बास पुगेको केही प्रसाद रहेछ भने त्यहाँ खाइन्छ, अनि अब हो केही भाँडाकुँडा ल्याइएको रहेछ भने त्यो भाँडाकुँडामा यसो एउटा केही प्रसाद हालिदिनु भएछ भने पनि ठिक छ, होइन भनेदेखि त्यहाँबाट लाने प्रसाद के हो त भने यसोलाई भनेदेखि त्यहाँको जो दिउँसो भनेको कथा, त्यो कथा लाने धेर थोर कति आफूले जो सुन्न र राख्न नसकिएको छ, अनिखेरि त्यति लाने, ओहो ल आज यो कुरा आएको थियो हामीहरूले जो यो कुरा सुन्यौँ, यस्ता किसिमको कुरा भनेर अलिकति व्याख्या पनि गर्न सक्ने किसिमले सुन्नुपर्छ सुन्दाखेरिमा, अनि जब त्यस्ता किसिमले गरेको सके पण्डितले जो व्याख्या गरेका ती सबैले सुन्नु, संक्षिप्त जो भन्न पाइयोस्, अब त्यति भएन तापनि अलिकति मात्रै भने पनि जो व्याख्या गर्न पाइयोस्, अनिखेरि त्यस्तो भएपछि अनिखेरि त्यसरी लगेर त्यहाँ दिउँसो सुनेको कथा बेलुका लगेर हामीहरूले आफ्नो जो घर परिवारलाई पनि जो फैलाइदिन सक्छौँ, फैलाइदिनुपर्छ महाराज, त्यस्तो फैलाउन सक्ने गरेर हामीले दिउँसो सुन्नुपर्छ। ल अब त्यति भएन, अब त्यो फैलाउन सकिएन छ भने पनि अब दुई चार कुरा मात्रै भने पनि हामीले जो स्पष्ट गरेर सुन्नुपर्छ, त्यसरी जो आत्मभित्र राख्नुपर्छ, सबै जो उतापट्टि जो सुन्न नसकिएको रहेछ, हामीहरूले जो लिन नसकिएको रहेछ भने पनि दुई चार कुराहरू अवश्य हामीहरूले जो लिनुपर्छ र त्यहाँबाट बेलुका गएर हामीहरूले त्यो कुरो फैलाउनुपर्छ, बेलुका मात्रै नभइकन सदाकालको लागिमा एकदम सम्झना गरेर राख्नुपर्छ। हे महाराज हेर्नुहोस् अनिखेरि त्यस्तो भएर त्यही किसिमले गरिकन गर्दै गर्दै लगिएपछि जसको जो फलहरू त्यहाँबाट जो मिल्ने काम गर्दछ, अनि यसका अधीन हाम्रोका 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूका प्रति, अनि गुरु सुतजीले बताउनु भएका जुन जुन किसिमका कथाहरू हुन् सैनिक कथाहरू ल्याइकन, अनि यतापट्टि सौनक आदिलाई सुत पौराणीले बताउनु भयो, उता जुन राजा जन्मेजयलाई वैशम्पायन नामरेका गुरुले बताउनु भयो सैन्य कथाहरू ल्याएर,
हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो, अब यो कथाले जुन धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनिएर अडैया शनिश्चरहरू शान्ति हुन्, साई सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्गा बराबरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो जुन हरिवंश पुराण जो महात्म्यको यो छैटौं अध्यायको दोस्रो भागले गरिकन यथामति विस्तार गरियो। यो कृष्ण वृन्दावनको बिहारी, यो सत्यको सुन्दर रूपधारी, यो विश्वव्यापी त्रयता बारे उद्धार हाम्रो गरे मरहरी। देवकी सुत गोविन्द वासुदेव जगतपते, देई मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते, रक्ष मे स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्री कृष्ण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबै पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवाकोटी।

जन्म भयो बल्ल सत्सङ्ग गएन मनुष्य जन्म पाएको सफल हुनै पाएन मनुष्य जन्म सफल हुन त्यसै भएन कुसङ्गतको सङ्गतले

आनन्द कन्द श्री सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय। प्रेम चित बोलिए श्री आनन्द कन्द सच्चिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय। सबै गुरु परिवारको जय, सबै सन्त महात्माको जय।